0: सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। अवधिमा सुशासन कायम गर्ने काममा सरकारले केही गति लिएको देखिएको छ। सरकारले शुरूमै 100 दिनभित्र गर्ने कामको सूची सार्वजनिक गरेको थियो। त्यही अनुसार काम भइरहेको सरकारको दावी छ। यस अवधिमा प्रधानमन्त्री पालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारको वेग गन्तव्यमा पुगेपछि मात्र रोकिने समेत बताएका छन्। सरकारले प्रशासनिक सुधार, सुशासन, राजनीतिक नियुक्ति, डिजिटल सेवा, शैक्षिक सुधार लगायत क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको जनाएको छ। सरकारले अपेक्षित काम गर्न नसके पनि तल्लो स्तरका जनता केही हुनुमा आशावादी छन्। तर संघीय सरकारसँग स्थानीय सरकार भने केही सशंकित देखिएको छ। केही विषयमा समुदायमा दिएको एकल र साझा अधिकार प्रयोगमा संघीय सरकारको दबाव खेप्नु परेको गुनासो स्थानीय सरकारको छ। यसबाट स्थानीय तहको एकल अधिकार हरण हुने हो कि भन्ने चिन्ता स्थानीय तहका जनप्रतिनिधिमा देखिएको छ। सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन, कुनै सरकारको सय दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन भन्ने छ। त्यस्तै सुकुम्बासीहरू दीर्घकालीन योजना कसरी ल्याउन सकेको बताउँछन्। बालेन्द्र शाह प्रधानमन्त्री हुँदा उनीहरू आशावादी रहेको पनि बताइएको छ। स्थानीय तहका अधिकारमा हस्तक्षेप शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको हो। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ, तर धेरै जसोमा पत्ता नलागेको अर्थात कारण नखुलेको लेखिएका छन्। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढ़ेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनुभयो। जापानबाट नेपालमा सब ल्याउनका लागि झण्डै 12 लाख रूपियाँ लाग्छ। शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा गएका विद्यार्थीको सब नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्। त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउनै गरेका छैनन्।
2: चार वर्षको साथ, चार वर्षको वारेन्टी, सिटीको विश्वास, हरेकको हरेक गुच्छा, सिटीटिभीले बनाऊ घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिटीटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिटीटिभी, खेलसँगै भरोसासँगै।

0: आवाजको नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा आज पितृपक्षका खबर। मधेसपुर सरकारद्वारा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजनाहरू राखिएको भन्दैपछि दलले दुई दिनदेखि प्रदेशसभाको बैठक ठप्प पारेका छन्। सरकारले बजेट संशोधन गरेर नल्याएसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नदिने अडान उनीहरूले लिएका हुन्। विपक्षीहरूले बैठक चल्न नदिएपछि सभामुख राम अशिष यादवले बिहिबारको बैठकबाट अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरेका छन्। राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेपछि बजेटमाथिको छलफल अन्य शीर्षमा भएको छ।
2: चितवन राष्ट्रिय निकुञ्जको ध्रुवै नामले परिचित जंगली हात्तीले पछिल्लो 24 वर्षमा 25 जनाको ज्यान लिएको छ। वर्षौंदेखि गाउँ बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिनेदेखि घर भत्काउने, बाली नष्ट गर्ने र सम्पत्तिमा क्षति पुर्याउने ध्रुवै हात्तीको आतंक रोक्न राज्यबाट विभिन्न प्रयास नभएका होइनन्, तर ती प्रभावकारी हुन नसक्दा क्षतिको संख्या बढ़दै गएको छ।
1: मानवती र मरी फलाउन धान रोप्ने महिना असार सकिने लाग्दा बागमती प्रदेशका अधिकांश किसानका खेतमा रोपाएको छलफल कम देखिन्छ। आकाशतर्फ हेर्दै पानीको प्रतीक्षा गरिरहेका किसानका लागि रासायनिक मल अभावले पीड़ा थपेको देखिएको छ। समयमा वर्षा नहुँदा खेतमा पर्याप्त हिलो बन्न सकेको छैन। एकमात्र महिना सरकारी अनुदानको मल सहज रूपमा नपाउँदा किसान दोहोरो मारमा परिरहेका छन्।
2: पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़कको पश्चिम खण्ड जामुनी पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहन शिला काष्ठका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ।
1: चार दिनदेखि कर्णाली नदीमा बेपत्ती आतृभा टोसद्वारे खोज तथा उद्धारमा कठिनाईका कारण फेला पार्न सकिएको छैन। दैलेखको चामुण्डा बिन्द्रा सैन्य नगरपालिका साथ साङ्गेटार स्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा फँसिएको गाई नदीको तीव्र बाढ़ र धमिलो पानीका कारण फेला पार्न नसकिएको हो।
2: ब्याङ्क तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचना व्यापक परिमार्जन गरेको राष्ट्र ब्याङ्कले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन र एकल विषयमा केन्द्र बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रता, संचार कानून सुधार र पत्रकारितासँग सम्बन्धित सबै विषयमा संवादको
2: नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्क्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलता मार्फत अर्थतन्त्र सुदृढ़ बनाउन जोड़ दिइएको छ। कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीले मुलुकको आर्थिक पुनरूत्थान, लगानी विस्तार, रोजगारी सृजना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार का लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे।
1: अब शेयर बजार गत सप्ताह नेप्सी परिसूचक अघिल्लो सताभन्दा 0.15% अर्थात 3.89 अंक माथि बन्द भएको छ। अघिल्लो सताको अन्तिम कारोबार बिन्दु 2649.51 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2653.40 बिन्दुमा बन्द भएको हो।
3: खुसीको खोज्नुहोस् विश्वकपको हरेक क्षण रोमाञ्च गर्नुहोस् फुटबलको महामेला हेर्न दिन खेलको बच्चा थियो आफै हो आफै विश्व विकास गरौँ 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण सानो प्याकेज बोनस पाउँ
4: भरपूर मनोरञ्जन सहित मात्र 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनुभएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
0: यो आवाज हो
2: नेपाली खबरमा अब विदेशका खबर। पेरूकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो विदेशसँगै देशमा नयाँ अध्याय शुरू भएको घोषणा गरेकी छन्। पेरूको निर्वाचन सम्बन्धी सर्वोच्च निकायले उनको जिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेको हो। निर्वाचन निकायको घोषणासँगै पेरूको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुंगो लागेको छ। साथै पछिल्लो एक दशकमा पेरूले नवौं राष्ट्रपतिको नेतृत्व पाउने भएको छ।
1: पाँच पटकको विश्व विजेता ब्राजिलको छैठौं विश्वकप जित्ने सपना अधुरो अधुरो बनेको छ। फिफा विश्वकप 2026 अन्तिम सोह्र अन्तर्गत गरिरहेको भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेसँग 2-1 पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट भागिएको छ। नर्वेका स्टार स्ट्राइकर ले खेलेको अन्त्यतिर 2 गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याएका छन्। ब्राजिलका लागि इन्जुरी समयमा नेमाले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यो टोलीको हारमा भने पर्याप्त भएन। त्यस्तै विश्वकपमा ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्ड बीच महाद्रन्त हुने भएको छ। प्रशिक्षक हाबियर अघिरेको नेतृत्वमा रहेको मेक्सिको एलटी उच्च फर्ममा छ। टोली घरेलु मैदानको फाइदा उठाउँदै क्वार्टर फाइनलमा पुग्न चाहन्छ। आजको खेलमा मेक्सिको र इंग्ल्याण्ड बीच महाद्रन्त हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। राज्यको वक्र दृष्टिले आहत भूई वर्ग शीर्षकमा विश्वास नेपालीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। नयाँ सरकार बनेपछि काठमाडौँ किनारमा बुलडोजर चल्यो, प्रभाव देशैभर पर्यो। सड़क छेउ, नदी किनारा वा जंगल छेउ बसोबास गर्ने भूमिहीनलाई राज्यको आँखाले अतिक्रमणकारी भूमाफिया वा हुकुमवासी देख्छ। आज आफ्नै देशभित्र असाध्य असुरक्षित महसुस गरिरहेका छन् भूई वर्ग। गरीबी उन्मूलन लक्षित कार्यक्रम तय गरी 6 महिना वा 1 वर्ष वा 2 वर्ष समय तोकेर राज्यले नै उचित वैकल्पिक व्यवस्थापन सहित समस्याको समाधानका लागि पहल थालौं। बरू गरीबको घरवास, ठेलागाडा, टेम्पो उठीवास लगाउने कर्मचारीलाई तिनको व्यवस्थापनमा सहजीकरण गर्ने सहजकर्ता बनाएर अघि बढ़न ध्यान दिउं।
1: काठमाडौँमा रेडियो इमान 99.1 देशमा विभिन्न एफएम संसारमा नेपाली नेटवर्क डटकमलाई फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएन दमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-93-495
1: सूचना सङ्गीत र मनोरञ्जनको अटल साहेरो यो हो रेडियो साहेरो 99.8 मेगाहर्ज
0: साहेरो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहेरोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 22 गते सोमबार, जुलाई 6 तारीक सन् 2026 नेपाल सम्वत 1146 असार कृष्ण पक्षको षष्ठी तिथि। असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो। जुम्लाका किसानलाई च्याउको भरोसा, वार्षिक करिब 40 क्विन्टल च्याउ बिक्रीबाट मनोज्ञ आमदानी। व्यवसाय खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
1: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र कागजमै सीमित गौरवका आयोजना। विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने। बर्दिया र कैलालीका 700 बढ़ी उखु किसान अनुदान बाथुक वञ्चित।
0: देशभर मनसून सक्रिय, आज पहाड़ी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खाइमा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने, ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
1: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम, आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा। चीन र रूसले यसै महिनादेखि संयुक्त सैन्य अभ्यास गर्ने।
0: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्च खेल शुरूआत, ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा। आज राति मेक्सिको इंग्ल्याण्ड भिड्दै अपराजित अस्ट्रेलिया, सातै पटक महिला T20 विश्वकप च्याम्पियन।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तिएको प्रसंग।
1: बजारमा तरकारीको आपूर्ति बढ़ेसँगै अधिकांश हरियो तरकारीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो मूल्य सूची अनुसार असार महिनामा केही बेमौसमी र सीमित आपूर्ति भएका तरकारीको मूल्य मात्रै बढ़ेको छ। मूल्य सूची अनुसार तितो करेला 42.86% प्रतिशत र लौका 31.82%, परवल 25-28% र रातो मूला 20%, ब्रोकाउली 19.22% र रातो बन्दा 18.18% सस्तिएका छन्। वर्षायाममा उत्पादन बढ़ेर बजारमा पर्याप्त आपूर्ति हुँदा ती तरकारीको मूल्य घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
3: सिजन हो तरकारीको मूल्य त अब सामान्यतया माथि जाने सिजन हो होइन। कोही बेला त्यो गोलबेडाको चाहिँ असाध्यै कम भएको थियो, अघि लगिलो पाइयो, अब अलिकति सुकिएको जस्तो देखिएको छ होइन। अब वर्षामा चाहिँ अब यो यति बेला चाहिँ अब सामानहरू चाहिँ आइरहेको छ होइन। र अब यति बेला चाहिँ अब तत्काल बेचेन भने सर्ने गर्ने त्यो किसिमको सम्भावनाहरू पनि रहन्छ, र अनि त्यसको किसानहरूले पनि तयार भएको उसलाई चाहिँ ठिकै हाल्नुपर्ने अवस्था हुन्छ कि। म भोलिको लागि भोलि टिप्छु भनेर राख्न सक्ने अवस्था हुँदैन। पानी पर्दा चाहिँ त्यो तातो चिसोले पानी पर्दाखेरि बिग्रिने सम्भावना हुन्छ होइन। बजारमा सामान नर्मली आइरहेको छ अहिले।
1: अर्कोतर्फ हरियो फर्सी 47.73%, मकै बोडी 41.91%, हरियो लसुन 35.90%, नासपाती 26.23% र मटर कोसा 12% महँगिएका छन्। ती वस्तुको बजारमा आपूर्ति घट्नु र मौसमी माग बढ्नु मूल्य वृद्धिको प्रमुख कारण रहेको समेत उहाँले बताउनुभयो।
0: देशभर मनसूनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्न सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष गरी पहाड़ी र हिमाली क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जनाएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का बादल लागिरहेको छ। यीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले पनि मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको छ। यस्तै कोशी प्रदेशको तराई, मधेश तथा बागमती प्रदेशको तराईका केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नदी नाला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा खेतीपातीमा संलग्नलाई मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आवश्यक काम गर्न पनि मौसमविदले सुझाव दिएका छन्। यसैबीच वर्षयाममा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने भएकाले सवारी साधन ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। सीआईएमसँग कुरा गर्दै काठमाडौँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले भन्नुभयो,
4: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यति सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आएको पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम नलिएर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउनु। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आएको त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
0: यसैबीच वर्षमास भए पनि लगातार झरी नपरेको र ठूलो भल बारिश समेत नआएकाले निर्माण व्यवसायद्वारा कलभट र पुलको काम जारी छ। विस्तारका क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा वर्षाको समयमा पनि काम जारी रहेको हो। वर्षमास भए पनि लगातार झरी नपरेको कारण भल बारिश समेत नआएको कारण निर्माण व्यवसायले यस्तो काम गरेको उल्लेख रहेको छ।
1: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपियाँ पनि नपाएको गुनासो गरेका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरेका 778 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका हुन्। सीआईएमसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरू मध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
5: 771 जना किसानहरूको 408,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएकाले खोकी खेतीमा लागि अनुदान दिने निर्णय नभएको प्रश्न पारेको छ। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्रीलाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णयमा पुगिने समेत बताउनुभयो।
6: मन्त्रालयले त्यहाँ त अब धानकै जोन भनेको धानको प्रोग्राम सञ्चालन गरिरहेको हो। अब अहिले क्षेत्र विस्तार भयो त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बन्द अब यो वस्तु चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब अर्को मान्छे किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
0: सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यस प्रक्रिया अन्तर्गत साबेक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14.03 सरकारी तथा सार्वजनिक रोका राख्ने काम शुरू गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा व्यवसाय खेतीमा लागेका महिला किसानको परिवारबाटको अपेक्षा
7: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। उसले पनि महिलालाई सघाउनुपर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।
0: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजनालाई पत्र, कागजमै सीमित गौरवका योजना, विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निषेध लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तानोट, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाजहिल, बानेश्वर, गमल र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा सा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-5252-5224-5253।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
1: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको बटुल पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, योगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सकियो। सम्पर्क 01-5421-7608, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। सरकारले शिक्षा नियमावली 2059 संशोधन गरेर राजनीतिक दलहरूको सदस्यता प्राप्त व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा सदस्य बन्न रोक लगाएको छ। नियमावलीले विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई दिएको छ। प्रधानाध्यापक नियुक्ति पनि स्थानीय तहबाट हुनेछ। मन्त्रिपरिषद बैठकले शुक्रबार पारित गरेको संशोधित नियमावली अनुसार अब शिक्षकहरू एक विद्यालयमा कम्तीमा 3 वर्ष थाई सेवा पूरा नगरी सरुवा हुन पाउने छैनन्। थाई शिक्षक नियुक्ति हुने बित्तिकै घर पाए वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको छ। त्यस्तै जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असारको तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छैन, तर धेरै जस्तो पत्ता नलागेको कारण नखुलाइएको लेखिएको छ। जापानका लागि कारबाक राजदूत हरिहर कान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा आयोग निगमका कर्मचारीलाई 40,72,00,000 भत्ता शीर्षकमा अजित अधिकारीले खबर लेख्नु भएको छ। सस्ता घाटा नभएको भन्दै उपभोक्तालाई थोरै पनि राहत नदिने हाल निगम कर्मचारीलाई भने बिरामी नभए पनि औषधि उपचारदेखि घर रंगाउने सम्मका चौध शीर्षकमा बाँडिएको भत्ता बाँडिएको छ। त्यस्तै निर्देशिका नै बनाएर क्यूका पूर्व पदाधिकारीलाई अनुचित सुविधा छानबिन गर्दै अख्तियार शीर्षकमा खबर छ भने उत्तरी पृष्ठमा मधेसको सौर्य ऊर्जा आयोजना अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। क्यानाडाको स्काल पावर कम्पनीले मधेस सरकारसँग 250 मेगावटका सौर्य आयोजनामा लगानी गर्ने सम्झौता गरे पनि प्राधिकरणले सहमति नदिँदा कार्यान्वयन हुन सकिरहेको छैन। त्यस्तै कम दिगो भएका मुद्दामा विवादको दिन पनि सुनवाई गरिने विधाको दिन पनि सुनवाई गरिने शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै चुनदेवीमा कांग्रेस इतर पक्षको विस्तारित बैठक 6 साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: नागरिकको आर्थिक पृष्ठमा बवई नदीको नदीजन्य वस्तुमा अनियमितता शीर्षकमा निर्मल घिमिरेले बर्दियाबाट लेख्नु भएको खबर छापिएको छ। बागमतिया नगरपालिकाका नगर प्रमुख कविलाल थारूको कार्यकालमा बवई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामुना भएको पाइएको छ। बागमतिया नगरपालिकाभित्र सञ्चालन भएका 5 क्रसर उद्योग र 12 प्रशोधन केन्द्रलाई कम राजस्व असुल गरेर स्रोत नखुलेको वा बेवारिसे रहेका ढुङ्गा गिटीलाई नगरपालिकाले स्तर प्रमाणित गरी वैध बनाएको पाइएको हो। सरकारी मूल्य अनुसार 1 घन मिटरको घाट सहितको रकम 319 पर्छ भने घाट बाहेक 228 रूपियाँ पर्छ। स्रोत नखुलेका नदीजन्य वस्तु वैध बनाउन प्रदेशको कानून र नगरपालिकाको आर्थिक ऐनलाई टेकेर सरकारले मूल्यको 6% दरले राजस्व लिँदा करोड़ नदीजन्य पदार्थमा मिलो मतो गरी अनियमितता गरेको भेटिएको हो। त्यस्तै स्यालका चनाले बढ़ायो जुम्लाका किसानको आमदानी शीर्षकमा गोल्डन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। यो खबर गत आर्थिक वर्ष 2081-82 19,840 मेट्रिक टन स्याल उत्पादन भई 9,331 मेट्रिक टन निर्यात भएको उल्लेख छ। यसबाट 61,02,47,400 रूपियाँ आमदानी भएको थियो। यस वर्ष स्याल खेती 4,325 हेक्टरमा ले राजस्व लिँदा करोड़ नदीजन्य पदार्थमा मिलो मतो गरी अनियमितता गरेको भेटिएको हो। त्यस्तै स्यालका चनाले बढ़ायो जुम्लाका किसानको आमदानी शीर्षकमा गोल्डन बुढाले जुम्लाबाट लेख्नु भएको खबर।

0: दिएको छ। फल दिने क्षेत्र 2000 हेक्टरबाट 2125 हेक्टरमा विस्तार भएको छ। गहन भूरी संख्या पनि वृद्धि भएको छ, 19125बाट 19150 पुगेको छ। बिक्री वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ़िरहेको खबरमा उल्लेख रहेको छ। यस्तै मुआवजा विवाद टुंगिएसँगै विजलापुर बर्दिवास रेलमार्ग निर्माण शुरू शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी तीन सातासम्म टेबुल हुन सकेन सुदूरपश्चिमको बजेट शीर्षकमा अर्को खबर रहेको छ भने विपक्षीको अवरोधले मध्य प्रदेशको बजेट छलफल अन्यलमा समेत खबर छापिएको छ। यो खबर सुरेन्द्र यादवले लेख्नु भएको हो। एमवाईएफ काठमाण्डको अध्यक्षमा अनुभव श्रेष्ठ नियुक्तिको विषय पनि प्राथमिकताका साथ खबरमा छापिएको छ। चुनौतीको चाङमा त्रिवी उपकुलपति भोला थापा शीर्षकमा अर्को खबर रहेको छ भने स्थानीय तहका अधिकारमा संघबाट हस्तक्षेप शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी फास्ट ट्र्याकको प्रस्थान बिन्दु अझै टुङ्गिएन शीर्षकमा अर्जुवी पौड्यालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। राष्ट्रिय गौरवको काठमाण्डु तराई मध्ये द्रुत आयोजनाको प्रस्थान बिन्दु स्टार्टिङ पोइन्ट अझै टुङ्गो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब 49% पुगेको भए पनि प्रस्थान बिन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको खबरमा उल्लेख रहेको छ। विदेशी वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षकमा अर्को खबर छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशीका 25 वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढ़ाएको खबरमा उल्लेख रहेको छ, जसमा 18 हटाइसकिएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक यस एक तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय संसदीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको प्रवक्ता भानुभक्त पोखरेलले बताउनु भएको छ। यसै गरी गोर्खा पत्रमा भित्री पृष्ठमा सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजगारी बनाउ शीर्षकमा खबर छ भने शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो इनर्वाबाट लेखिएको खबर हो। गृहमन्त्री सुदन गुरूङले सुनसरीका विभिन्न सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। इटहरी उपमहानगरपालिकामा गृहमन्त्री गुरूङले सीमामा हुने तस्करी नियन्त्रण, जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। संसदले बनायो 43 मैत्री समूह संसदीय कूटनीति शीर्षकमा अर्को खबर छ भनेदेखि भित्री पृष्ठमा नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर छ। प्रदेशसभामा विपक्षीद्वारा बजेटको आलोचना शीर्षकमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर समेत छापिएको छ। धनी पूर्जा सिरानीमा जग्गा अर्कैकी कब्जामा शीर्षकमा उर्लाबारीबाट लेखिएको खबर छ। मोरङको काने पोखरी 5 चिसाङ बस्तीका 43 वर्षीय रमेश राईको सिरानी मुनि 1 बिघा 10 कट्ठा जग्गाको धनी पूर्जा सुरक्षित छ। धनी पूर्जा धमिराबाट जोगाउन उहाँलाई हम्मे हम्मे भइसक्यो, तर जग्गाको भोगाधिकार गर्न उहाँले अझै नपाउनु भएको विषय खबरमा उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। अमेरिकाको प्रशान्त टापुहरू नजिकै अत्यधिक खतरनाक आँधीको जोखिम बढ़ेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। ग्वाम र उत्तरी मारियानामा रहेका मानिसहरू आँधीको जोखिममा रहेको भन्दै आपतकालीन उद्धार केन्द्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको हो। आँधीले ग्वाम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्न सक्ने समेत बताइएको छ। दावी नाम गरिएको अत्यन्त वेगसहितको आँधी स्थानीय समयअनुसार आज बिहान करिब 10 बजे त्यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ़ने पनि अनुमान गरिएको छ। यसको हावाको प्रति घण्टा गति 260 किलोमिटर रहेको पनि अनुमान गरिएको छ। हुती विद्रोहीहरूले ताल लाल सागर तटीय क्षेत्रमा रहेको क्षेत्रमा आक्रमण गर्दा 14 सैनिक मारिएका छन्। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्ध गरिरहेका छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको र यमनमा ठूलो मानवीय संकट निम्त्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विद्रोहीहरूले यमनको राजधानी साना लगायतका उत्तरको ठूलो भाग र पश्चिम र रेट सी तटमा रहेको हुदैडा नियन्त्रणमा राखेको समेत बताइएको छ। यसै महिनादेखि संयुक्त नौसैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्नुभएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाउँछ दुवै देशका नौसैनिक दलले चीनको पूर्वी शान वाङ प्रान्त स्थित छिन्न दावो बन्दरगाह शहर नजिकको जल क्षेत्रमा सैन्य अभ्यास गर्ने बताइएको हो।
0: ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 शानदार प्रदर्शन गर्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलका लागि खेलिएको खेलमा नर्वेले 5 पटकको विश्व च्याम्पियन ब्राजिललाई 2-1

0: पराजित गर्दै स्थान सुरक्षित गरेको हो। ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। अब आज हुने खेलमा मेक्सिको र इंग्ल्याण्ड नेपाली समयअनुसार बिहान 7:15 बजे आज आमने सामने हुँदैछन्। दुवै टोली जीत निकाली अन्तिम 8 पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। यस्तै आज राति 7:45 बजे पोर्चुगल र स्पेन बीच बहुप्रतीक्षित भिडन्त हुनेछ। यी दुई परम्परागत प्रतिद्वन्दी बीचको खेललाई अन्तिम 8 चरणकै सबैभन्दा आकर्षक र महत्वपूर्ण प्रतिस्पर्धा मध्ये एक मानिएको छ। त्यसपछि भोलि बिहान 6:00 बजे अमेरिका र बेल्जियम बीच क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। र अस्ट्रेलियाले आईसीसी महिला टी20 विश्वकपको उपाधि 7 पटक जितेको छ। आज राति भएको खेलमा इंग्ल्याण्डलाई 7 विकेटले हराउँदै अस्ट्रेलियाले फेरि एकपटक विश्व क्रिकेटमा आफ्नो वर्चस्व कायम गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 7 बल बाँकी छँदै 3 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो।
1: व्यवसाय खेतीमा लागेका महिला किसानलाई समाजले हेर्ने दृष्टिकोण र परिवारको साथ सुधार गर्नुपर्ने पक्षीय कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डिटेल सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीएनएन.
2: साझा खबरमा अब किसान महिलाले परिवार र समाजबाट गरेको अपेक्षा. हाली सरकारी एक तथ्याङ्कले करिब 70% महिला कृषिमा आबद्ध रहेको देखाएको छ. पुरूष जति वैदेशिक रोजगारीमा जाँदै गर्दा महिलाहरू घरभन्दा पनि व्यवसायिक खेतीमा लाग्नेको संख्या बढ़दो छ. तर उत्पादित वस्तु बजारसम्म पुर्याएर बिक्री वितरण गर्न विक्रेता खोज्न र आवश्यक परामर्शका लागि पुरूषसँग गरिने छलफलले समाज र परिवारले हेर्ने दृष्टिकोणले उनीहरूको मनोबल जित्ने गरेको छ. हामीले काठमाडौँको शंकरापुरका स्कुस खेती गर्दै आउनुभएका किसान अस्मिता खातीसँग कुराकानी गरेका छौं.
3: महिला र पुरूषको दासत्व हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ. किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ. त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ. त्योमाथि बारीको काम जस्तो कि पहिला हामीले त इस्कुस टिपेर तल साँस रुपियाँ पुर्याउनु पर्ने थियो साँस बोकेर. अनि त्यो टाइममा चाहिँ महिला मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेला प्याड पनि हुँदैन थियो. अनि प्याड नहुने कारण कपेर राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म स्वयंले नै भोगिया छु. तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ. त्यही भएर चाहिँ पहिलाको चुनाव भारी बोकेर जानु परेन. कारण कसैजनालाई त धेरै टाढा पर्छ त्यहाँबाट. हजुर, त्यस्तै यहाँबाट इस्कुस बोकेर त हामी एक घन्टा डेढ घन्टै लाग्छ. अब हिँड्न जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ.
4: अन्त इस्कुस बोकेर सासूसम्म पुर्याउन जाँदै गर्दा घरको काम चाहिँ कसले गर्ने?
3: घरको काम पनि हामी आफ्नो नै गर्नुपर्ने हुन्छ. महिलाहरूले हजुर बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खान दिने, त्यो गरेर जानुपर्ने हुन्छ. कि बिहानै उठेर गएर साँझ पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो. जस अगाडि बाख्रा दिन पनि कुखुरा दिन पनि अगाडि दिएर चाहिँ हामी जुन इस्कुस लानु पनि त्यो चाहिँ साँझसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ.
4: त्यो चाहिँ खासै कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्ने छ, बजारसम्म पनि पुर्याउनु पर्ने छ. अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
3: पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो उनीहरूलाई
4: काम भन्नाले कस्तो
3: मतलब कि उहाँले एउटा जस कमाइ ल्याउनु पर्ने ठाउँबाट कमाइ ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो होइन. तर कमाउने त तपाईँहरू पनि त कमाउनु हुनु भयो नि त. अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानु भयो नि त बजार, होइन?
4: हजुर,
3: हामीहरू त्यस्तो त किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भयो. पुरुष र महिलामा विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा
4: कारणले पनि होला. अहिले चाहिँ
3: अहिले पनि त्यति सजिलो चाहिँ छैन. तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै. अब उहाँहरू त पसल गएर भट्टीतिर गएर आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो. अब
4: अहिले पनि त्यो क्रम जारी नै छ.
3: अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो.
4: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न व्यावसायिक रूपमा अघि बढ्नको लागि.
3: पहिलाको समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ. जस पुरुष महिलामा के भन्यो, पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो.
0: किसान अस्मिता खाती सँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक.
2: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो. जुम्लाका किसानलाई च्याउको भरोसा. वार्षिक करिब 40 क्विन्टल च्याउ बिक्रीबाट मनग्गी आमदानी. व्यावसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा.
0: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र कागजमै सीमित गौरवका आयोजना. विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने. बर्दिया र कैलालीका 700 बढी उखु किसान अनुदानबाट वञ्चित.
2: देशभर मनसून सक्रिय. आज पहाड़ी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना. बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ्ने. ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह.
0: अमेरिकाको प्रसार तथा खतरनाक आदिको जोखिम आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा चीन र रूसले यसै महिनादेखि संयुक्त सैनिक अभ्यास गर्ने
2: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा केही बेरमा मेक्सिको इङ्ल्याण्ड भिड्दै अपराजित अस्ट्रेलिया सातौं पटक महिला टी20 विश्वकप च्याम्पियन
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर दैनिकमा प्रकाश चित्त अभिन्न बनाउनु भएको गजब सभा शीर्षकको लिएका छौं। यहाँ जलमग्न छ, चारैतिर पानीले भरिएको जस्तो देखिन्छ। यो असारमा आयोजनाहरू सकिने जुन परम्परा छ त्यसलाई व्यङ्ग्य गर्न खोजेको जस्तो देखाइएको छ। यहाँ घरको छतमा केही ठान मानिसहरूले गुहार मागिरहेको जस्तो देखिन्छ र तल ठूलो डोजर छ, त्यो आधा भन्दा बढ़ी पानीमा डुबेको छ र तल यस्तो लेखिएको छ, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पिस गरेर देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या।
2: हस् त प्राविधिक साथी रवि भुतालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

I'm not going to be able to do that.

0: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0 56 4 93 495
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
4: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 कुमल 2 कुमल 5 कुमल 6 र कुमल 7 लगाउने
1: खेतमा पानी जमाइराख्ने
4: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेको छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पुग्ने
6: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
5: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
5: बाबा हाम्रो पसिन्सटोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि
7: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन।
8: सम्पर्क नम्बर 9875082997
9: 9855109997।
10: होइन दिदी, कतै हुनुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट यो सान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
10: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845009486।
12: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
13: राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845752023 र 9806525723 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यका विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिन्द्र 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो आवती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 मेगाहर्ज दुधली सिन्धुलीबाट, रेडियो फलेरी एफएम 102.5 मेगाहर्ज फलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिबङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज छेडोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निलगण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9451-75223 र 9056-75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9451-75223 र 9056-75223 नम्बरमा तपाईँहरूले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई गाउँछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

गते 2013 साल असार महिनाको आज 22 गते तदनुसार इसी सन् 2026 जुलाई 6 तारिक सकसम्वत 1948 नेपाल सम्वत 1146 तसलाका रौद्र नामक सम्वत उत्तरायण गृहमरेतो आज सोमबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज षष्ठी तिथि रहेको छ, आज विशेष गरी र आज षष्ठी तिथि रहेको छ, 10:59 पल रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व भाद्र पदा नक्षत्र रहेको छ 19:22 पल, योगमा रहेको छ सौभाग्य योग रहेको छ 21, करणमा रहेको छ वणिज करण रहेको छ बिहानको 9:39 र उपरान्त भद्राकरण रहनेछ। चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज मुसल योग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 5:15 भयो भने सारा सूर्यास्त 7:01 हुनेछ र आजको दिनमा घडी 13:46 पल रहनेछ र आज पञ्चक रहेको छ। आज विशेष गरी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यता भए आजका तिथिमिति पञ्चाङ्ग यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, काल बेला यानि कि अशुभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आजको काल बेला यानि कि आजको अशुभ समय रहेको छ विशेष गरी बिहानको 6:57:23 बिहानको 8:41 6 सेकेन्डसम्म आज काल बेला। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 3:35:58 विशेष गरी साँझको 5:19:41 लाभ बेला। आजको शुभ बेला रहेको छ बिहानको 8:41:06 बिहानको 10:24:49 आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउनेछु। ग्रह गोचरमा सूर्य आज मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, विशेष गरी शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको तेस्रो चरण नाम आउँछ दबाट, दयराम दमयन्ती नाम आउँछ, आदिनले नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यता भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराइरह भने पालिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: यस साथी उनीहरूलाई आजको दिन खर्च बढ्नुको साथै अर्थ अभाव फर्किन सक्छ, पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ, व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ, तत्काल लाभ उठाउँदा पछि परिन्छ। विशेष गरी पहिलेको कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ, तर बनिसकेको काम जोड्नु पर्ला। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुको साथै यात्राको साइत पनि जोड्न सक्ने यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलो फलको मार्न सकिन्छ। मनको धन लाभ हुनाले पारिवारिक आवश्यकता पूरी हुँदै पूरा हुँदै जानेछन्। रोकियो काम सम्पादन हुँदै जानेछन् भने आयसत समेत बढ्ने योग रहेको छ। साझेदारी टपटम विशेष लाभ होला, लाभ मिल्न सक्ने खालको योग पनि देखिया छ भने श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुने र सोचे भन्दा बढी नै लाभ हुने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाँदैछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा पाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्नेछ। भूमि बाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। पर्यटन गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्, तर साइनो गास्नेहरूले भने धोका दिन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिमा सोझो जस्तै उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोर भएको अनुभूति हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनु पर्ला। मेहनत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिको लागि काम गर्न सकिने यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन पहिलेका समस्या दुर्घटनाले अलमल बन्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ, तर समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिनेछन्। मेहनत गर्दा पछिको लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिन्छ। स्वास्थ्यको लागि निश्चित समय आराम गर्नु पर्ला। गोपनीयतामा अलि ध्यान पुर्याउनु होला। पर्यटन गर्दा आंशिक काम सम्पादन हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमा रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउनेछ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुको साथै आर्थिक पूर्ण सम्मान प्राप्त होला। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद यात्रा र रमाइलो रहने खालको योग हुने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैनन्।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन रोकिया काम पुनः प्रारम्भ गर्न सकिन्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने पहिला कामद्वारा अधिकार स्थापित गर्न सकिन्छ। प्रतिस्पर्धामा केही गुमाउनु परे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश सीता काममा अलबल हुनेछ। कामको मेष नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य चिन्ताले सताउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। प्रतिस्पर्धामा केही गुमाउनु परे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय राशि

0: व्यापार व्यवसायमा आंशिक फाइदा हुनेछ, नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन परिस्थिति अनुसार चलाउन सक्दा अलि दुःख पाइन्छ। हतारको निर्णयले काम बिग्रिन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। विश्वमा दिएको पसलले अवसर पार्न सक्छ। अरूको फाइदाको लागि उपयोग भइने सम्भावना रहेको छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल हुने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन पुरुषार्थी काम सम्पादन गर्दै नामधाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापार विशेष फाइदा हुनेछ। शत्रु परास्त हुन जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्रता सहयोग जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। आश गरेको नतिजा भने सकारात्मक नहुन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बल जबरजस्तीले लक्ष्य पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा नगर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। किनबेलमा खर्च बढ्न सक्छ। संयमित रहँदै गरेको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन लाभ उठाउन धेरै मेहनत गर्नु परे पनि चिताएका काम सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। रमाइलो जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेट्नेछन्। विश्वका परिवारजनसँग भेटघाट हुने खालको योग भने राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्ष वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाउन खेल्न पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित

0: ख्याति प्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने फल रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मिठो आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेटोडाबाट बोल्दै हुनुहुन्छ हजुरको
1: शुभनाम।
0: बिरबहादुर लामा हेटोडाबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067
0: साल
1: माघको 23 गते,
0: माघ महिना 23 गते
1: शनिबार।
0: हजुर, समय भन्नु?
1: बेलुका 4 बजे
0: बेलुकाको 4 बजे हेटोडा भा हो।
1: हजुर हजुर।
0: जन्म मकनपुर जिल्ला भइहाल्यो। छोराको विषयमा 2067 साल माघ महिनाको 23 गते भन्नुभएको छ, ध्यान दिएर सुन्नुहोस् है। श्री गणेशमा श्रीमती रामानारायणमा बाबुको चाहिँ 2067 साल फागुन कृष्ण पक्षको शनिबार अष्टमी तिथिमा जन्म, तुला राशि विशाखाको दोस्रो चरण, नाम आउँदो रहेछ तुबाट नाम आएको छ, तुलाराम तुलाराज यस्ता नाम आउँछ। बाबुको अलिक छिटो रिसाउने अलिक बरु अलिक घमनी घमनी सभाको देखेँ मैले। अलिकति माङ्गलिक पनि परेको छ, लग्नेश माङ्गलिक पनि परेको छ। माङ्गलिकको शान्तिहरू गर्नुपर्छ, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्नुपर्छ। विवाहबारीमा विवाहबारी गर्दाखेरि आँखसँग विवाह गराउने पहिला, अनि कन्यासँग विवाह गर्नुपर्छ। पढाइ राम्रो हुनको लागि रिस क्रोध लोभ अलिकति कम हुनको लागि माङ्गलिकको रत्न कवच लाउनुपर्छ। बाबुलाई अहिले शनि भन्ने ग्रह चलिराखेको छ बाबुलाई है, त्यति राम्रो देखिएको छैन। ग्रहको शान्ति पनि नगर्नु भएको रहेछ, एकपल्ट ग्रह शान्ति गराइदिनुहोस् राम्रो हुन्छ है।
1: हजुर हजुर। बुवासँग आमासँग उसको सम्बन्ध छ, अब हाम्रो घर चलाइलाई खबर भइरहेछ।
0: यस्तो हो, अब पढा स्वभावको छिटो रिसाउने स्वभावको हो तपाईँको छोरा हो, त्यसलाई कम गराउनु भयो भने तपाईँसँग सम्बन्ध राम्रो, आमासँग सम्बन्ध राम्रो, दाजुभाइ सबैजनासँग सम्बन्ध राम्रो हुन्छ। अलिकति छिटो रिसाउने हरिएको रहेको हो, स्वभावको मान्छेलाई बुझाउन पनि गाह्रो हुन्छ। पहिला सुरुमा माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, त्यो अर्डर गरेर लगाइदिनुहोस्। त्यो लगाइसकेपछि बाबुले राम्रो भइहाल्छ, समस्या आउँदैन है।
1: अनि बाबु अब यो पढ्नुपर्ने
0: कुरो यस्तो छ, अब फलाम सम्बन्धीको विषय, इन्जिनियर सिभिल इन्जिनियरिङ सम्बन्धी, होटल म्यानेजमेन्ट सम्बन्धी, एकाउन्टेन्ट सम्बन्धी होइन, त्यस्तै खालको विषयहरू गर्नुपर्छ। तर पढाइमा अलिक जाँगर लगाउनुपर्छ, यति हो पढाइले त काम छैन फेरि।
1: हजुर हजुर। उसको यो म्याथमा चाहिँ फेरि
0: साइन्स विषय लिएर पढाउनु भयो भने सक्दैन यो बाबुले, साँच्ची के हो।
1: हजुर हजुर।
0: यो बाबुले होटल म्यानेजमेन्ट पढाउनुहोस्।
1: हजुर। कमर्स
0: कमर्स पनि हुँदैन बाबुलाई, होटल म्यानेजमेन्ट राम्रो हुन्छ कि। होटल म्यानेजमेन्टमा पनि राम्रै हुन्छ पछि गएर। कमर्समा फेरि अहिले म्याथमा विषय लागेको छ, कमर्समा म्याथमा अलिकति जान्ने हुनु पर्यो हो कि होइन? अनि कसरी हुन्छ त्यसरी तरिका? नकटे होइन, तर कटेर मात्रै भएन नि त, फेरि 11 पनि त म्याथ त पढ्नु पर्यो। अनि म्याथ कमजोर छ, अनि म्याथकै विषय लिएर पढ्यो भने त राम्रो नहोला फेरि होइन। मेरो सल्लाह के हो, सबैभन्दा राम्रो होटल म्यानेजमेन्ट पढाउनु भयो भने पछि गएर कुक हेड कुक राम्रो हुन सकिन्छ, त्यस्तो नराम्रो छैन होइन। म्यानेजमेन्ट पढिसकेपछि पछि गएर कि तपाईँको चाहिँ सिए गर्न सक्नु पर्यो, सिए गर्यो भने पैसाहरू कमाउने, जागिर राम्रो, हुन्छ र म्यानेजमेन्ट मात्रै गर्ने हो भने त उही तपाईँको ब्याङ्किङ क्षेत्रमा यसो जागिर एकाउन्टेन्ट सामान्य एकाउन्टेन्ट गर्ने त हो नि, हो कि होइन भन्नुहोस् त?
1: हजुर
0: त्यो भएर त्यो हुँदा राम्रो होटल म्यानेजमेन्ट राम्रो हुन्छ बाबुको लागि है। मेरो सल्लाह नै त्यो
1: हो। अब कतिवटा चाहिँ ग्रहमा बल अगाडि मार्ने, कतिवटा छोरा अगाडि मार्ने, त्यस्तो कुरा त छैन नि गुरु हाम्रो।
0: होइन त्यस्तो कुरा छैन, तपाईँको बाबुलाई माङ्गलिक परेको छ,
1: हजुर हजुर,
0: माङ्गलिकको रत्न कवच लाउनुपर्छ, त्यसको लागि 10 बजेपछि फोन गर्नु, आवश्यक पऱ्यो व्यवस्था गरौँ न। ग्रहलाई हेराएर मात्रै समस्याको समाधान हुँदैन, बाबुले मङ्गलबार दिन चोखो खाने, शुद्ध भोजन गर्ने, गणेश चौथी मङ्गल चौथीको व्रतहरू बस्ने पनि गर्नुपर्छ, हनुमान चालिसाहरू पनि पाठ गर्नुपर्छ, होइन?
1: यी
0: सबै कुराहरू गराउँदै अगाडि बढाउँदै राम्रो हुन्छ, समस्या आउँदैन। होइन खेलकुदमा ठिकै छ, अब धेरै खेलकुदमा ध्यान दियो भने पढाइ राम्रो हुँदैन कि, पढाइमा जोरजना लगाएर पढ्नु पर्छ। अब बाबुको पढाइ पनि कमजोर छ, हेर्नु अलि अल्छी अल्छी स्वभावको छ, होइन? अब पढाइ पनि अल्छी गर्ने, खेलकुदतिर धेरै ध्यान दियो भने, अनि धेरै पढाइमा पनि मन गयो भने त फेरि 11 पनि फेरि विजय लाग्न सक्छ है। अब त्यो भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ है। होइन होइन, चिनामा देखेको सधैँभरि माङ्गलिक हो नि, जन्मदेखि मृत्युसम्म माङ्गलिक भइरहन्छ, आजीवन हो। मङ्गलबार चोखनी त आजीवन गर्नु पर्दैन, माङ्गलिक नै केटी खोजेर विवाह गरेर भने त सकिहाल्यो नि, केही गर्नै परेन नि। त्यसको लागि त रतन कवच लगाइदिनुहोस् भनेको छु त मैले तपाईँलाई।
1: त्यसको लागि के गर्नुहुन्छ?
0: त्यही रत्न कवच लगाउनु पर्छ, 10 बजेपछि फोन गर्नुहोस् भनेर मैले तपाईँ 2-3 चोटि भनिसकेँ यो कुरा। उहाँले फोन गर्नुभएको थियो, हेटोडाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो छोराको विषयमा जानकारी दिएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आत गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भने गर्न सक्नुहुन्छ। भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र हामी चाहिँ तपाईँको साउनको 3-4 गतेतिर हामी तपाईँको चाहिँ गोर्खा आउँदैछौँ है। तपाईँहरू आएर भेट्न सक्नुहुन्छ, गोर्खामा आएर भेट्न सक्नुहुन्छ, भेटघाट गर्नुहोस्, आएर प्रत्यक्ष रूपमा कुराकानीहरू पनि तपाईँले गर्न सक्नुहुन्छ। कुनै जिज्ञासाहरू रहेका छन् भने जिज्ञासाको समस्याको समाधान पनि हामी तपाईँलाई गराउँदैछौँ, निर्धक्क हुनुहोला। तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले भेट्न सक्नुहुन्छ। र 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तवमा, उहाँलाई पनि स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु, राधे राधे।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: सर म मलङ्गवा सर्लाहीबाट।
0: मलङ्गवा नगरपालिका सर्लाहीबाट।
1: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको। हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त।
1: अब इन्डियनको भन्दा हुन्छ र
0: इन्डियनको भन्दा पनि हुन्छ।
1: 2017
0: पढ्नुहोस् है, एकछिन अब इन्डियाको लागि म तयार पार्छु है त। 2017 भन्नुभएको होइन इन्डियाको 2017 कुन महिना हो त
1: डिसेम्बर 31
0: भन्नुहोस् है 2017 डिसेम्बर 31 हो 2017 भनेको डिसेम्बर भनेको 12 को महिना होइन
1: हजुर साढे 10 बजेतिर
0: रातिको 10:30 बजे यो पनि इन्डियाकै भन्नु है समय पनि इन्डियाको समय हो नि 10:30 बजे कि कन्फ्युज हुनुहुन्छ
1: होइन त्यो नेपाली समय 10:30 त्यो सबै 10 बुझाउँछ नि त
0: हजुर अनि 10:15 मा कि 10:45 अनि के बात पछा जानु भयो भन्नु त ल सुन्नुहोस् है इन्डियाको कुन ठाउँमा जानु भएको
1: जन्म त यही नेपालमै भएको गोरख छेउमा मोरभन्दा 30 किलोमिटर पश्चिम बङ्गाल नगरपालिका हो
0: इन्डिया हो कि नेपाल हो त चाहिँ
1: नेपाल हो नेपाल हजुर नेपाल हो
0: अनि किन इन्डियाको चाहिँ समय भइरहनु भएको छ त्यसो भए तपाईँले अनि
1: नेपालीको कन्फ्युज भएर त
0: त्यस्तो नै हुन्छ त
1: हजुर
0: 2074 साल पुष शुक्ल पक्षको आइतबार
1: है
0: 14 दशी तिथिमा जन्म वृष राशि
1: मृग
0: शिराको दोस्रो उत्तर नाम आउँछ बोधराज भन्ने नाम आउँछ नारायणको नाम बोधराज वृष राशि मध्यरानी देवगण परेको छ घातकमा परेको छ तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हस्ता नक्षत्र घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ कुण्डली ग्रह राम्रो छ नराम्रो छैन पढाइमा अलिकति ध्यान दिनुपर्छ पछि भविष्यमा सरकारी जागिर राम्रो विदेश यात्रा पनि राम्रो अनि छिटो रिसने झ्वाकी स्वभावको छ छोरो अहिले ग्रह चलिराखेको छ 11 वर्ष पुरा भएर 12 वर्ष नलागुन्जेलसम्म ग्रह एकदम धेरै बिग्रिया छ अहिले है चोटपटक लाग्ने ग्रहहरू पनि परेको छ पढाइमा मन नहुने अनि जिद्दी अलि घमनी घमनी स्वभावको पढ्न अल्छी गर्ने स्वभावको देखिया छ क्या यहाँबाट हेर त्यसो छ कि छैन पढाइमा ध्यान दिनु पर्यो अरू कुरा भने यस्तै उस्तै हो अहिले यो समय उसको लागि पढाइको लागि राम्रो गर्नुपर्ने पढाइ राम्रो भयो भने पछि भविष्य राम्रो होइन अब अहिले पढाइ राम्रो भएन भने पछि भविष्य राम्रो हुँदैन अब छिटो रिसाइहाल्ने ग्रहहरू पनि परेको छ पढाइ बिचमा छोड्ने अलपत्र पार्ने ग्रहहरू पनि परेको छ बाबुको लागि चाहिने देवमन परेको छ मन हृदय सफा छ मुख अलिक छुच्चो अलिक जिद्दी अलिक घमण्डी स्वभावको हुन्छ बाबुको लागि पछि गएर प्रेम विवाह हुने लभसप गरेर विवाह गर्ने पहिलो घरबार दाम्पत्यमा समस्याहरू बाधाहरू आउने यस्तो खालको ग्रहहरू पनि परेको छ तपाईँसँग ग्रहहरू मिल्दैन आमासँग ग्रह मध्यम खालको छ दाजुभाइसँग ग्रह पनि त्यति खासै मिल्दैन बाबुको लागि चाहिँ नै दशाको शान्तिहरू ग्रहको शान्तिहरू गराउनुहोस् एक राम्रो तरिकाले राम्रो हुन्छ अब आउने नाग पञ्चमीमा नाग देवताको पूजाहरू गराउनुहोस् बाबुको नाम बार पारेर यसले पनि बाबुलाई राम्रो हुन्छ है उहाँको फोन काटिसकेको छ तपाईँ पनि आफ्नो आफन्तको विषयमा घरदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ र तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ हामी चाहिँ विशेष गरी गोर्खा आउँदैछौँ है 3 गते गोर्खा आउँछौँ 4 गतेदेखि तपाईँको चिन्हहरू हेरिन्छ 4 र 5 गते होइन 6 गतेको दिउँसोसम्म हेरिन्छ तपाईँको नाम टिपाउनु होला दिउँसो फोन गरेर अनि पछि गएर गुरुबाट हेरिदिनु भएन मैले हेर्न पाइनँ नभन्नु होला है फेरि अहिले फोन गरेर नाम नटिपाउनुहोस् अनि त्यसपछि पछि हेर्न पाइनँ नभन्नु होला पालो आएर पनि पछि हेर्न नपाउन सक्नुहुन्छ अहिले नाम टिपाउनु भयो भने पैसा लाग्दैन नाम टिपाउनुको लागि अनि तपाईँले आउने बित्तिकै हेर्न पाउनुहुन्छ पालोमा बस्नु पर्दैन लाइनमा बस्नु पर्दैन भनेर मैले तपाईँलाई जानकारी पनि गराएको है गोर्खाको लागि एकदम तयार भएर बस्नु होला तपाईँहरू साल महिना गते र समय कन्फर्म गर्नुहोस् घरको माटोहरू हेराउनु पर्नेछ भने माटो लिएर आउनुहोस् घरको है घरको एक हात गहिरो खन्नुहोस् माटो अगाडिको, अनि त्यसपछि त्यहाँको थोरै माटो एक चम्चा माटो लिएर, एक प्लास्टिक ल्याउनु पर्दैन है, एक चम्चा जति माटो लिएर आउनु भए पनि म तपाईँको माटो कस्तो छ, घर कस्तो छ, घर बनाउने ठाउँ राम्रो छ राम्रो छैन, घरेलीको माटो छ घर बनाउन खोज्दै हुनुहुन्छ भने त्यो पनि लिएर आउनुहोस्, म त्यो पनि हेराइदिन्छु। गोर्खाको लागि एकदम तयार भएर बस्नु ल, हामी पनि आउनेछौँ, तपाईँसँग कुराकानी गर्नेछौँ, तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष चर्चा भने गर्नेछौँ। वैशाखको चार, साउनको चार गतेदेखि हामी चिना हेर्नेछौँ, तीन गते यहाँबाट हिँड्ने, चार गते त्यहाँ आएर ग्रह दशा र भाग्यको विषयमा विशेष छलफल भने हामी तपाईँहरूसँग गर्नेछौँ। कोही मिजा आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: जय श्रीमन्नारायण।
0: जय श्रीमन्नारायण, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: विश्वराज पाण्डे।
0: विश्वराज पाण्डे गोर्खा जिल्लाबाट, गोर्खा जिल्ला कुन ठाउँबाट बोल्नु भएको
1: हो?
0: हजुर, आज पनि रेडियो सुन्दै हुनुहुन्छ कि रेडियो बजाएको छ कि बजाएको छैन? आज
1: रेडियो बजाएको गुरु,
0: बजाएको कार्यक्रम सुनिरहनु भएको छ।
1: हजुर,
0: अनि गोर्खा आउने भनेको भेट्न आउनु भयो, तपाईँसँग धेरै गफ भयो हाम्रो कि होइन? गोर्खा बजारतिर बस्ने, रेडियोको छेउछाउ, हजुर गोर्खा एफएमको छेउछाउतिर बस्ने। दिउँसो 10 बजेपछि फोन गरेर यही नम्बरमा नाम टिपाउनु सजिलो हुन्छ तपाईँलाई है। कसको विषयमा हेर्नुहुन्छ आज? छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2063। फागुन महिना,
0: फागुन महिना
1: 22 गते,
0: 22 गते
1: बेलुकी जन्म त 8:45 पाउने 9 बजे
0: 8:45 बेलुकीको 8:45 है,
1: मङ्गलबार गुरु।
0: ल सुन्नुहोस् है त, श्रीमती रामानुजाय 2063 साल चैत्र कृष्ण पक्षको मंगलबार तृतीया तिथिमा जन्म कन्या राशि, भस्ताको चौथो चरण नाम आउँदो रहेछ, नानीको ठबाट ठम कुमारी नाम आउँदो रहेछ है, अनि आज नानी देवगुण परेको छ नानीको, घातकमा तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर राशि घातक छ नानीको, सूर्य ग्रहणको योग बनेको छ, सूर्य ग्रहणको शान्ति गर्नुपर्छ नानीले, आइतबारको दिन नुन नहाने, चोखोनी त गर्ने, सूर्यको पूजाहरू गर्ने गर्नुपर्छ नानीको लागि राम्रो हुन्छ। फलामा सम्बन्धी आर्मी पुलिसमा भर्ती हुनको लागि पनि फलामा सम्बन्धी इन्जिनियर, सिभिल इन्जिनियर, नर्सिङ सम्बन्धीका विषयहरू लिएर पढ्दा राम्रो उचित मानिन्छ। बृहस्पति राम्रै छ, त्यस्तो नराम्रो छैन, शुक्र पनि राम्रै छ, नानीको ग्रहहरू ठिकै छन्, फरवार छन्, बोलीचाली राम्रो मिठो छ नानीको, संस्कार संस्कृति बुझ्नेवाला छोरी छिन् होइन, अलिकति मनमा कुरा राख्ने खालको नानी छिन्, यसलाई चाहिँ अलिकति कम गर्नुपर्छ भन्नुहोला, नानीको लागि राम्रो हुन्छ, फाइदाजनक गराउँछ। अहिले ग्रह नानीको भद्रिका र अर्को राहु चलिराखेको छ, विदेश यात्राहरू गर्ने हो भने विदेश जानको लागि सजिलो हुन्छ नानीको लागि, तर यो सूर्य ग्रहण परेको छ, सूर्य ग्रहणको चाहिँ कि त शान्ति गर्नु पर्यो, कि त चोखरी त गर्नु पर्यो, नभए सूर्य ग्रहणको कवच पाउँछ, रत्न पाउँछ, त्यो धारण गर्नु पर्यो है, हो त्यति गरिसकेपछि यिनलाई राम्रो, त्यस्तो नराम्रो ग्रह देखिनँ मैले, अहिलेको लागि चाहिँ राहु र भद्रिका भन्ने ग्रह नराम्रो हो, अरू सब ठिक छ। अरू केही छ समस्या जिज्ञासा?
1: दुःख
0: शान्ति त गर्नुहोस् एकबार, राहुले पनि दुःखै दिन्छ, पढाइमा विशेष गरी राहुले पढाइ स्वास्थ्यलाई असर गर्छ अहिलेको लागि राहुले हो, त्यस्तो भएको बिचरा पढ्यो भने नआउने, दिमाग नटे नअडिने, पढ्यो भने किताब समायो भने हाई हाई आउने, निन्द लाग्ने क्या, अहिले त्यो अलसिन लागे जस्तो हुन्छ नि कहिले कहीँ शरीर हो, त्यो पढाइको लागि चाहिँ अलसिन लागेको चाहिँ होइन, त राहु भन्ने ग्रहले त्यस्तो गराउँछ क्या, हो त्यो राहुको शान्तिहरू गर्न आवश्यक छ, पूजा रुद्री पूजा लाउने, राहुको 18,000 जप हुन्छ, अनि भद्रिकाको शान्ति गर्ने, भद्रिकाको 5,000 जप हुन्छ, गर्ने सूर्य ग्रहणको दोषको शान्तिको लागि सूर्यको 12,000 जप गराउने, हो त्यति गर्नुभयो भने भइहाल्छ, चेता गर्नै पर्दैन नि। सबैको त्यस्तो नराम्रो छ, चिन्ता गर्नु पर्दैन, अरू कुरामा पढाइमा मात्रै हो नानीको, विवाहमा आफै खोजेर प्रेम विवाहहरू भयो भने त्यति राम्रो हुँदैन, घरबार अलिकति प्रेम विवाह हुन्छ कि भन्ने छ ग्रहले, यसको पनि नानीको चाहिँ ग्रहहरू हेराएर जुराएर मिलाएर अनि मात्र विवाहबारी गर्नुपर्छ है दिदीको। ठिक छ ग्रहहरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रह त आत्तिनु पर्ने खालको ग्रह छैन होइन, ठिकै छ यतिको ग्रहहरू राम्रै मानिन्छ क्या है, पढाइमा चाहिँ अलिकति फोकस गराउनु पर्यो, अरू त ठिकै छ नानीको। हजुर आज भोलि त्यसै नाम टिपाउनु भयो भने त्यहाँ आउने बित्तिकै हेर्नु पाइन्छ, नाम नटिपाए पनि हेराउन त पाइयो होइन, हजुर आफ्नो पारोमा ठ्याक्क आयो हेरायो फर्कियो छिटो हुन्छ सजिलो हुन्छ भन्ने हो कि। हस् त हस् फोन गर्नुभयो धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला, जय शिवनारायण। उहाँ चाहिँ विश्वनाथ पाण्डेजी हुनुहुन्थ्यो, गोर्खाबाट धेरैजनाको हेराइसक्नुभयो, उहाँले फोन गर्दै हेराइसक्नुभयो धेरैजनाको परिवारमा, आफ्नो आफन्तको विषयमा पनि हेराइसक्नु भएको छ। तपाईँले पनि यसै गरी बिहान कार्यक्रममा फोन गरेर फाइदा लिइहाल्नुहोस् के, फोन गर्न अल्छी गर्नुहुन्छ अनि एक दिन फोन लागेन भने अर्को दिन फोन गर्नुहुन्न, दिनदिनै रेडियो सुन्ने कार्यक्रम सुन्ने अनि दिनदिनै फोन गर्नुपर्छ, एक दिन एक दिन लाग्छ नि, अनि आज एउटाको हेराउने भोलि अर्को पर्सि अर्को गरेर घरै बसी बसी निशुल्क कुनै पैसा तिर्नु पर्दैन, निशुल्क तपाईँले चाहिँ सबैजनाको चिनाएर हेर्न सक्नुहुन्छ, त्यस्तो गर्नुभयो भने सजिलो हुन्छ क्या तपाईँहरूलाई। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। गोर्खा तपाईँले 4 गते भेट्नुहोला हामीलाई बजारमा, हामी आएर बस्छौँ अनि तपाईँहरू आउनुहोला, नाम टिपाउनु भएकाहरूले चाहिँ फोन गर्दै गर्दै आउनुहोस्, नाम नटिपाउनु भएको हाम्रो श्रोताले पनि फोन गर्नुहोस्, यही अफिसको नम्बर हो हाम्रो, जुन रेडियोमा तपाईँले फोन गर्नुहुन्छ यही नम्बरमा फोन गर्दै गर्दै आउनुहोस्, तपाईँ हाम्रो कुराकानी भइहाल्छ। कोही मित्र आउनु भएको छ अहिले कार्यक्रममा, म उहाँलाई स्वागत गर्छु, कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ, तपाईँको आवाज अलिक सानो आएको छ, अलिक तर्को सोले बोल्ने गर्नुहोस् है, नन्दलाल कुमार सल्यानबाट, हजुर अनि इयरफोन लाएर बोल्नु भएको छ कि इयरफोन नलाइकन, हजुर तपाईँको आवाज राम्रो आएको छैन, बुझिया छैन, यसै त फोन काटिन्छ, नरिसाउनु होला फेरि, हजुर इयरफोन लाएर बोल्नु भएको छ भने इयरफोन झिकेर बोल्नु सजिलो हुन्छ है, बोल्नु राम्रो राम्रो प्रश्न,
2: इयरफोन
0: छैन ल ठिक छ, कसको विषयमा हेर्नुहुन्छ,
2: मेरो छोरीको विषय,
0: छोरीको जन्ममिति भन्नुहोस् त, उहाँको कति हो,
2: 2077 साउन 1 गते,
0: 2077 साल साउन महिनाको 1 गते के बार पर्छ, जन्म समय भन्नुहोस्, साँझको 8:40 मिनटमा हो, जन्म जिल्ला कुन जिल्ला पर्छ नानीको,
2: सल्यान
0: जिल्ला पर्छ, ल सुन्नुहोस् है त, 2077 साल श्रावण कृष्ण पक्षको बिहिबार एकादशी तिथिमा जन्म वृष राशि, नाम आउँछ ओम कुमारी है नानीको, राशिको नाम ओम कुमारी, वृष राशि पर्छ है, सम्झिरहनु होला, अन्तिनाली नरगण परेको छ नानीको, घातकमा परेको छ तिथिहरू, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ, यो नानीको कालो सर्पयोग परेको छ, अब यो कालो सर्पयोगको शान्तिहरू गर्नुपर्छ, नभए पढाइ बिग्रिन्छ, फेरि स्वास्थ्य पनि बिग्रिन्छ, अनि सूर्य ग्रहणको योग पनि परेको, शत्रु धेरै लाग्ने, कुरा काट्ने मान्छे धेरै हुने, आगोबाट तातो तेलबाट बिजुलीबाट टाढा रहनुपर्छ, नभए पोल्न सक्छ यसले है नानीको, कालो सर्पयोगको शान्ति गर्ने, नागपञ्चमीमा नाकको पूजा गर्ने, भएर पाएको रत्न कवच पाउँछ हामीसँग, रत्न कवच मगाएर लगाउने, नानी लाउने होइन, यो गर्यो भने नानीको पढाइ राम्रो हुन्छ, फेरि विशेष गरी स्वास्थ्य पनि राम्रो हुन्छ, अहिले पढाइ राम्रो छैन, यिनीहरू अलिकति पेटमा समस्या हुन्छ, पेट दुख्ने, पेट पुल्ने समस्या हुन्छ, पानी अलिक धेरै पिउनुपर्छ भन्नु होला है नानीको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छैन, अब सानै छैन, अब अरू विवाहबारी कुराहरू गर्ने कुरो भएको छैन, अहिलेलाई ग्रह सिद्धा र अर्को ग्रह चाहिँ मंगल भन्ने ग्रह चलेको छ, अब यो असार सकिने बित्तिकै नानीलाई सङ्कटा भन्ने ग्रह चल्छ, सङ्कटाको शान्ति ग्रह अलि बिग्रिया छ, अहिले शान्ति गर्नु पर्ने बेला ठ्याक्क भएको छ, एकपल्ट ग्रहको शान्ति राम्रो तरिकाले गराइदिनु भयो भने नानीको भविष्यलाई राम्रो हुन्थ्यो है, पण्डितजी हुनुहुन्छ नि, पुरै द्वार हुनुहुन्छ कि हुनुहुन्न, घर छेउछाउ, पुरेत बाहरू हुनुहुन्छ कि हुनु न भनेको के पुरेत बाहरू गुरुजीहरू हजुर
2: बुवा
0: बुवा भनेको होइन मैले पुरेत बा पुरेत पुजाराउने लाउनु पर्यो नि त पुरेत बाहरू हुनुहुन्छ कि हुनु न गाउँ गाउँघरमा त्यतापट्टि नजिकै उहाँहरूलाई भन्ने सङ्कटाको शान्ति अनि त्यसपछि नाग दोषको शान्ति गर्ने होइन त्यही नागपञ्चमी दिन गर्दा हुन्छ नागपञ्चमी दिन फेरि पुरै बाह्र अलिक व्यस्त व्यस्त हुनुहुन्छ अहिलेदेखि भनिराख्नुहोस् तपाईँले सजिलो हुन्छ उहाँहरूलाई है अनि आएर गराइदिनुहुन्छ यो पूजा लगाइदिनुहोस् त एकतिर नागको पूजा सुधुरुजी पूजा लगाउनुहोस् त एकतिर रानीको लागि राम्रो हुन्छ घरको परिवारको लागि तपाईँको लागि पनि राम्रो भइहाल्छ एकपटक लगाउनुहोस् है यो नबिर्सिनु होला है अरू केही छ तपाईँ मन लागेको कुरा केही छ त्यो मैले भनिसकेँ नानीको अरू केही होइन मैले भनेको कुरा मेल खासै खासैन अब मैले भनेको कुरा ठ्याक्क मान्नुहोस् छोरीको लागि भविष्यको लागि राम्रो हुन्छ है पूजा लगाउनुहोस् एउटा पढाइ सम्बन्धीको लागि त भनेको त मैले लगाउनुहोस् पूजा भनेको अनि पढाइमा रुचि कम हुने पढेर दिमागमा नअरिने खालको ग्रह छ क्या बिचरा उनको त्यो भएर समस्या भएको एकपटक राम्रो तरिकाले पूजा लगाइदिनुहोस् राम्रो हुन्छ चिन्ता नगर्नुहोस् न किन चिन्ता लिनु भएको है त
2: हामीसँगको सम्बन्ध
0: माता पितासँगको सम्बन्धहरू राम्रै हुन्छ त्यस्तो नराम्रो छैन यिनले विवाह गर्दाखेरि पछि अब सानै छिन् विवाह गर्ने उमेर त र बेला त भएको छैन तर पनि मैले तपाईँले एउटा के कुरा भन्न खोजेँ भने यिनको विवाह आफै खोजेर भनेको प्रेम विवाह भयो भने पहिलो घर बिग्रिन्छ त्यो भएर माघी विवाह गर्नुपर्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो विशेष गरी आफ्नो छोरीको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845 75223 र 9805 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ कुनै जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा भने तपाईँले जानकारी भने प्राप्त गर्न सक्नुहुन्छ साउनको 4 गतेतिर हामी गोर्खामा भेटौँला तपाईँहरू सबैजना आउनुहोला भेट्नको लागि गफसप पनि हुन्छ ग्रह दशा हेर्न पनि पाइन्छ ग्रहले के भन्छ भाग्यले के भन्छ भन्ने कुराहरू हेरौँला अथवा ग्रह दशा रेडियोबाट हेरिसक्नु भएको छ भने यसो देखभेट गर्न आउनुहोला है सबैजना भेट्न आउनुहोला अनि तपाईँ हामीसँगै भेटिन्छ गफ हुन्छ अनि झन् नजिकको सम्बन्ध हुन्छ हाम्रो हो कि होइन त्यही भएर सबैजना आउनुहोला हेर भेट्नको लागि चाहिँ र कार्यक्रम ज्योतिष वास्तुको अन्तिम अन्तिम अन्तिम चरणमा आइसकेका छौँ आज हामी भोलि बहिनी फेरिमा ठिक्क 7 बजे कार्यक्रम लिएर उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेमप्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 मेगाहर्ट्ज

0: सूचना संगीतम मनोरञ्जनको अटल साहिनी यो रेडियो साहिनी 99.8 MHz साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो। It's 8 AM। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 056-93-495।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिउँ।
3: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आमा, एक गिलास दही खाम न, सारे गर्मी हो।
6: आमा, मलाई दूध है।
5: होइन आमा, हाम्रो दूध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दूध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी घुम्दै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने।
9: नानी, के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझेन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै बस इन्स्टनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
4: सम्पर्क
10: सम्पर्क नम्बर 9875 82 997 98 5510 997

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो, के को हल्ला खल्ला भयो,
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए, के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्थ्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको,
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
2: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिनले क्षण मरिरहेछु। न घर परिवारले, न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मर जत्तिकै छु। दिदी,
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
12: कार्यक्रम कृषि र प्राविधि,
13: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा,
12: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा मात्र 5 चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा। सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।

0: कार्यक्रम कृषि र प्रविधि
1: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा
0: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 MHz सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि
2: नमस्कार भरतपुर महानगरपालिका वडा नम्बर 18 सचिव नगरमा रहेको यो सदाबहार कृषि सहकारी संस्थाले लगाएको यो आलुबारी छ यो अहिले यहाँ नै यो छायाङ्कनको क्रममा म अहिले यहाँ आइपुगेका छु म विश्वनिधि अर्याल तत्काल सोमबार प्रसारण हुने कार्यक्रम कृषि र प्रविधिमा आज यो सचिवको ठाउँमा म आइपुगेको छु यो कार्यक्रम रेडियो साइनोबाट उत्पादन तथा प्रसारण हुने कार्यक्रम हरेक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने कार्यक्रम हो यो र इन्टरनेट अनलाइनको हाम्रो पात्रो नेपाली पात्रो रातो पार्टी र साइनो न्युज .com तपाईँ संसारको जुनसुकै कुनामा पनि सुन्न सक्नुहुन्छ भने फेसबुकमा गएर रेडियो साइनो लग अन गरेर तपाईँ संसारको जुनसुकै कुनाबाट पनि यो कार्यक्रम हेर्न र सुन्न सक्नुहुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि विभिन्न किसिमको ठाउँमा हामी जान्छौँ कहिले पशुपालनमा भएका ठाउँमा जान्छौँ कहिले किसानहरूको खेतबारीमा जान्छौँ कहिले उहाँलाई स्टुडियोमा बोलाएर हामीले यस कृषिको विषयमा कुराकानी गर्छौँ किसानका कुराहरू के छन् त्यो विषयलाई लिएर हामी फेरि कृषिका विज्ञहरूसँग पनि कुराकानी गर्ने गर्दछौँ किसानका मर्का विज्ञ भाका पुर्याउँछौँ भने विज्ञले को सुझाव दिन्छ ती कुराहरू लिएर हामी फेरि किसानबाट आउने गर्दछौँ यस्तो सिलसिलामा आज हामी यहाँ शशीनगरमा आइपुगेका छौँ र हामी कुरा गर्न जाँदैछौँ अब यस भरतपुर 18 शशीनगरमा रहेको सदाबहार ताजा तरकारी कृषि सहकारी संस्था का अध्यक्ष एवं सचिव दुवैजना यहाँ उपस्थित हुनुभएको छ यहाँहरूलाई स्वागत छ नमस्कार यहाँहरू सन्चै हुनुहुन्छ आराम हुनुहुन्छ
3: आरामै सर
2: न यहाँ अध्यक्षजी हुनुहुन्छ हिरालाल पाठक र सचिव हुनुहुन्छ तिल कुमार श्रेष्ठ यस सदाबहार कृषि सहकारी संस्थाको यो यहाँले यो आलु खेती गर्नुभएको छ होइन यो सामूहिक रूपमा के छ यो आलु खेती कति क्षेत्रफलमा लगाउनु भएको छ
3: हाम्रो जड बिगामा छ
2: कुन जातको आलुहरू प्रयोग
3: कार्डिनल युज गरिएको छ बरु हामीले चाहिँ गत साल वार्ड कार्यालयबाट चाहिँ बिउ उपलब्ध भएको थियो त्यही हामीले छोटो गरेर हाम्रो चाहिँ हाम्रै सहकारीले छोटो गरेर चाहिँ राख्यो
2: पोहोर उताबाट आएको बिउलाई उत्पादन गरेर आफैले छनौट गरेर
3: छनौट गरेर
2: राखेर फेरि लगाउनु भएको के छ दिदी अहिले मल्चिङ भनेर अरू तरकारीहरूमा त मल्चिङ गरेको थाहा पाइन्थ्यो अनि अहिले आलुमा पनि मल्चिङ गर्नुभएको छ
3: नयाँ प्रविधि जुन चाहिँ जहाँ जुन कार्यालय कृषि प्राविधिक आधुनिकरण छ अहिले चाहिँ भरतपुरमा उहाँकै चाहिँ एउटा चाहिँ सहयोग पनि छ यहाँ उहाँको पनि एउटा डेढ बिघा आलु लगाए बापत 50-55 हजार रुपियाँ हामीले केही सहयोग अनुदान सहयोग त्यो पनि छ त्यो पनि उपलब्ध पाएका छौँ र उहाँकै देन उहाँहरू यसरी लाउनुहोस् यसरी लाउँदा राम्रो हुन्छ गत साल चाहिँ 2-4 जना किसानले लाउनु भएको थियो एकदम राम्रो सफल भयो गोल्डो नपर्ने त्यसका बिरुवाहरू चाहिँ जो आलु नकाटिने मल लिचकिलो हुने धेरै राम्रो भएको हुनाले यो ठिक छ यो उपयोग भन्ने उहाँहरूकै प्रणाली हो र हामी पनि अब चाहिँ गर्दै जाँदा होइन त्यो मल्चिङ त धेरै अरू खेतीमा त लागिएको थियो आलुमा लगाइएको थिएन अहिले चाहिँ यसो गर्नुपर्छ यो ठिक हो भनेर हामीलाई पनि विश्वास लागेर हामी आफै पनि यो खोज्छौँ
2: यो मल्चिङ प्रविधि
3: हजुर
2: यो प्रविधि यो कहाँबाट कसरी उपलब्ध भयो के कति लागत लाग्दो रहेछ यो डेढ बिघा प्रयोग गर्दा यो पनि अलिकति बताइदिनुहोस् त
3: यो डेढ बिघामा लगभग हाम्रो 50-55 हजारको चाहिँ मल्चिङ लागेको छ 55 हजारको बिच छ त्यही 55 हजारको बिउ हो अरू केही पनि छैन यहाँ हामीलाई त्यो बढ्न परेको भए पनि यहाँ 1 लाखको खेत लाग्थ्यो यहाँ कति आलु चाहिँ नोक्सान हुन्थ्यो कति मल चाहिँ लिचिङ भएर जान्थ्यो यहाँ त त्यो
2: 55 हजारको मलचिङ सबै कुरो बताएको
3: छ अब त खन्न पनि सजिलो छ यो खन्न पनि कोदालो लाउनु पर्दैन गोरु लाउनु पर्दैन टेढो लाउनु पर्दैन यो झम्टा काटेर चाहिँ प्लास्टिक निकालिदिने बास तान्ने बित्तिकै सर्रै आउँछ
2: ए खन्न पनि त्यति सजिलो छ यो टिपिएस जातको आलु कार्डिनल जातको आलु कति समय भयोमा यतिकै भयो यो लगाउनु भएको कति भयो
3: यो मङ्सिर 9 गते हामीले पुरै लाग्यो 8-9 गते
4: दुई दिनमा
3: पुरा पुगेर यत्रो आयो अहिले चाहिँ 65 दिन 65-66 दिन भयो
2: कतिको सहज भयो
3: यो धेरै
2: धेरै
3: सहज छ यो राम्रो छ यो एउटा नमुना पनि हो हाम्रो सहकारीले यो यति त के छ 105 जना कृषकले जब धेरै जिल्ला लाग्छौँ भन्दा एउटाको भागमा 10,000 पनि पुग्दैन होइन तर यो एउटा शिक्षा हो यो सबैले लगाऊँ यो चाहिँ यो बाटोमा लगाएर फाल्नु पर्दैन अनि कुनै पनि केही गर्नु पर्दैन यो जसरी भए पनि 1-2 जसरी पनि हुने यसलाई घाटा कहिले पनि नहुने र चाहिँ सबैजनालाई यो राम्रो यो यो धरती नेताको धरतीमा अनि यस्तो चाहिँ राम्रो माटोमा अर्ग्यानिक युरिया युज गरिएको छैन हरेस यो
2: युरिया मल प्रयोग गर्नु भएको छैन
3: रासायनिक मल
2: भन्दा
3: युज भएको छ
2: युरिया प्रयोग भएको छ युरिया त नाइट्रोजन दिने हो त त्यसको लागि के प्रयोग गर्नु भएको छ
3: युरियाको लागि हामी प्रयोग पनि गर्छ यही मल्चिङले काम गरिरहेको छ कुखुराको गोटी मल
2: अनि सचिव ज्योतिल कुमार यहाँ उपस्थित हुनुभएको छ यो खेती गर्दाखेरि जस्तो किसिमको एउटा सहजको अवस्था जुन अहिले अध्ययजीले भन्नुभयो नि यहाँलाई कस्तो लाग्छ
4: यो सहजता त के छ अरे हामीले हिजो परम्परागत जता हामीले खेती गर्दै आएका थियौँ त्यस अवस्थामा के भने हाम्रो खर्च लागत अत्यधिक बढ्ने जस्तो गोबर गर्नु पर्ने मलको पनि त्यही ढङ्गको पनि अलिक बढी हाल्नु पर्ने मल पनि लिचिङ नहुने तर गोमो गर्दा पनि गोमो खर्च बच्चो भयो भन्दा आर्थिक रूपमा पनि अहिले राम्रो किसिमको चाहिँ देखिएको छ र सहज पनि हाम्रो के अरे कामहरू पनि छिटो हुँदो रहेछ यहाँ छिटो हुँदो रहेछ त्यही भएर परम्परागत भन्दा यो प्रविधि अपनाउँदाखेरि सहज त अवश्य छ
2: उत्पादन पनि राम्रो हुने देखिन्छ
4: राम्रो हाम्रो सुनेको थियो गोर्मे गर्दाखेरि जराहरू चाहिँ उखलिन्छ जरा उखलिसकेपछि आलुको उत्पादन भने जराबाट हो जरा खबलिएपछि आलु उत्पादन कम हुन्छ भन्ने कुरो चाहिँ हामीले बुझ्न गइयो र अहिले जरा पनि नखबिने भए हुँदा पक्कै पनि हामीले सोचेभन्दा बढी उत्पादन बढी हुन्छ भन्ने हामीलाई लागेको छ
2: यो जुन यो मल्टिङ प्रविधि जुन यसरी गर्ने भन्ने विषयमा कहाँबाट कसरी शिक्षा हामीले आफूलाई
4: यसै प्रविधि अपनाउँदाखेरि सहजता अवश्य छ
2: उत्पादन पनि राम्रो हुने देखिन्छ
4: राम्रो हामीले सुनेको थियो गोर्मे गर्दाखेरि जराहरू चाहिँ उखलिन्छ जरा उखलिसकेपछि आलुको उत्पादन

0: गत वर्ष पनि सामान्य अनुदानबाट यो प्याज खेती पनि गरेका थियौँ एमएजीबाट, त्यसले पनि अलिकति हामीलाई केही प्रभाव पारेको त, जस्तै हाम्रो अध्यक्षज्यू त अझ मुन त म पनि किसान हो है, लामो किसान अगाडिदेखि गर्दै आएको, तर पनि अझै बढी व्यवसाय रूपमा नै खेती गर्ने हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँले त धेरै वर्ष भयो मल्ची गर्न थाल्नुभएको र त्यो बारेमा अझै उहाँलाई बढी अनुभव छ। र मैले गत वर्षदेखि मल्ची प्रविधिबाट गर्दाखेरि यस्तो प्याजमा पनि राम्रै किसिमको चाहिँ सन्तोषमै भयो, तर गर्नु परेन है, सामान्य झार उखाल्दै भर्नै भयो भने अब अहिले त्यही प्रविधि अपनाउँदाखेरि अब हामीले आत्मस्थ देखियो कि अब गर्नै पर्ने बारेमा क्या है, गर्नु पर्दाखेरि अब यो चाहिँ स्वास्थ्यहरू छ, यो प्रविधिले ल्याएको कुरा हो, अब यसलाई अनुसरण गर्दै अनुसरण गरिजाँदाखेरि पक्कै पनि हामी एउटा चाहिँ फल्ने रूपमा जान्छौँ भन्ने लाग्छ
1: है। यो आलु खेती भरतपुर 18 सेन्टिमिटरमा भएको यो सदाबहार कृषि ताजा तरकारी सहकारी संस्थाले लगाएको आलु खेतीमा हामी छौँ, यहाँ कुराकानी गरिरहेको छौँ। यो आलु खेती जति पनि मैले देखाइरहेको छु सबै यो अहिले आलु खेती हो, यो सामूहिक रूपमा लगाएको यो आलु खेती र आलुहरू अहिले राम्रो छ भन्नुभएको छ। र यो आलु यो प्रडक्टको साथसाथै हामी फेरि अर्को जग्गामा पनि लाँदैछौँ आलु खेती हेर्नको लागि, के छ त्यहाँको अवस्था, कस्तो देखिएको छ, रोग किराहरूको अवस्था के छ, त्यो पनि हामी कुरा गर्छौँ। हेर्दै पनि
0: यहाँ मैले हेरौँ
2: त्यही हामीले छोटो गरेर हाम्रो त्यहाँ हाम्रै सहकारी छोटो गरेर राख्यो,
1: पोहोर उताबाट आएको बिउलाई उत्पादन गरेर आफैले छनौट गरेर
2: छनौट गरेर
1: राखेर फेरि हामी लगाउनु भएको के छ दिदी। अनि यो मल्चिङ भनेर अरू तरकारीहरूमा त मल्चिङ गरेको थाहा पाइन्थ्यो, अनि अहिले आलुमा पनि मल्चिङ गर्नुभएको छ है
2: नयाँ प्रविधि जुन चाहिँ जुन कार्यालय कृषि प्राविधिक आधुनिकरण छ अहिले त्यहाँ भरतपुरमा, उहाँकै चाहिँ एउटा चाहिँ सहयोग पनि छ यहाँ, उहाँको पनि एउटा 1.5 बिघा आलु लगाए बापत 50-55 हजार रुपियाँ हामीले के सहयोग अनुदान सहयोग त्यो पनि छ, त्यो पनि उपलब्ध पाएका छौँ। र उहाँकै देन उहाँहरू यसरी लाउनुहोस् यसरी लाउँदा राम्रो हुन्छ, अगत साल चाहिँ 2-4 जना किसानले लाउनु भएको थियो, त्यो राम्रो सफल भयो, गोल्डो नपर्ने, त्यसको बिरुवाहरू चाहिँ जो आलु नकाटिने, मल निस्किनु हुने, धेरै राम्रो भएको हुनाले यो ठिक छ यो उपयोग भन्ने उहाँहरूकै प्रणाली हो। र हामी पनि अब चाहिँ गर्दै जाँदा होइन त्यो मल्चिङ त धेरै अरू अरू खेतीमा त लागिएको थियो, आलुमा लगाइएको थिएन, अहिले चाहिँ यसो गर्नुपर्छ यो ठिक हो भनेर हामीलाई पनि विश्वास लागेर हामी आफै पनि यो खोस्छौँ।
1: यो मल्चिङ प्रविधि
2: हजुर
1: यो प्रविधि यो कहाँबाट कसरी उपलब्ध भयो, के कति लागत लाग्दो रहेछ यो 1.5 बिघा प्रयोग गर्दा, यो पनि अलिकति बताइदिनुहोस् त।
2: 1.5 बिघामा लगभग हाम्रो 50-55 हजारको चाहिँ मल्चिङ लागेको छ, 55 हजारको बिउ छ, त्यो 55 हजारको बिउ हो, अरू केही पनि छैन। यहाँ हामीलाई चाहिँ बढ्न परेको भए पनि यहाँ 1 लाखको खेता लाग्थ्यो, यहाँ कति आलु चाहिँ नोक्सान हुन्थ्यो, कति मल चाहिँ लिचिङ भएर जान्थ्यो, यहाँ त त्यो
1: 55 हजारको मल्चिङले सबै कुरो बताएको छ,
2: सबै कुरो बताए, सबै कुरो बताएको छ। अब त खन्न पनि सजिलो छ, यो खन्न पनि कोदालो लाउनु पर्दैन, गोरु लाउनु पर्दैन, टेढो लाउनु पर्दैन, यो झम्टा काटेर चाहिँ प्लास्टिक निकालिदिने, बास तान्ने बित्तिकै सर्रै आउँछ,
1: ए खन्न पनि त्यति सजिलो छ। यो टिपिएस जातको आलु काडिमल जातको आलु कति समय भयोमा यति भयो, यो लगाउनु भएको कति भयो,
2: यो मङ्सिर 9 गते आउने पुरै 8-9 गते
0: दुई महिना
2: पुरा पुगेर आयो, अहिले चाहिँ 65 दिन 65 दिन भयो।
1: कतिको सहज भयो
2: यो धेरै धेरै सहज छ, यो राम्रो छ, यो एउटा नमुना पनि हो हाम्रो सहकारीले, यो यति त के छ 105 जना कृषकले जब जडी जिरा लाग्छौँ भन्दा एउटाको हातमा 10 हजार पनि पुग्दैन होइन, तर यो एउटा शिक्षा हो, यो सबैले लगाउनु, यो चाहिँ यो बाटोमा लगाएर फाल्नु पर्दैन, अनि कुनै पनि केही गर्नु पर्दैन, यो जसरी आए पनि 1-2 जसरी पनि हुने, यसलाई घाटा कहिले पनि नहुने, र चाहिँ सबैजनालाई यो राम्रो यो यो धरती नेताको धरतीमा अनि यस्तो चाहिँ राम्रो बाटोमा अर्ग्यानिक युरिया युज गरिएको छैन, यो
1: रासायनिक मल प्रयोग गर्नु भएको छैन,
2: रासायनिक मल
1: भन्दा
2: युज भएको छ,
1: युरिया प्रयोग भएको छ, युरिया त नाइट्रोजन पनि हो त, त्यसको लागि के प्रयोग गर्नुभएको छ,
2: युरियाको लागि हामी प्रयोग पनि गर्छ, यही मल्चिङले काम गरिरहेको छ,
0: कुखुराको गोटी मल
2: कुखुराको गोटी मल।
1: अनि सचिव जोकिलको

0: अनि यहाँ उपस्थित भएको छ। यो खेती गर्दाखेरि जस्तो किसिमको एउटा सहजको अवस्था जुन अहिले अध्ययजीले भन्नुभयो नि, यहाँलाई कस्तो लाग्छ?
1: यो सहजता त के छ भने हामीले हिजो परम्परागत तरिकाले हामीले खेती गर्दै आएका छौँ, त्यस अवस्थामा के भने हाम्रो खर्च लागत अत्यधिक बढ्ने, जस्तो गोबर गर्नु पर्ने, मलको पनि त्यही ढङ्गको चाहिँ अलिक बढी हाल्नु पर्ने, मल पनि लिचिङ नहुने, तर गोमो गर्दा पनि गोमो खर्च बच्चो भयो भने त आर्थिक रूपमा पनि अहिले राम्रो किसिमको चाहिँ देखिएको छ। र सहज पनि हामीले के भने कामहरू पनि छिटो हुँदो रहेछ, छिटो हुँदो रहेछ, त्यही भएर परम्परागत भन्दा यो प्रविधि अपनाउँदाखेरि सहजता अवश्य छ,
0: उत्पादन पनि राम्रो हुने देखिन्छ,
1: राम्रो देखिन्छ। हामीले सुनेको थियो गोमो गर्दाखेरि जराहरू चाहिँ उखलिन्छ, जरा उखलिसकेपछि आलुको उत्पादन भने जराबाट हो, जरा खबलिएपछि आलु उत्पादन कम हुन्छ भन्ने कुरो चाहिँ हामीले गोमा गइयो। र अहिले जरा पनि नखबलिने भए हुँदा पक्कै पनि हामीले सोचेभन्दा बढी उत्पादन बढी हुन्छ भन्ने हामीलाई लागेको
0: छ। यो जुन यो मल्टिङ प्रविधि जुन यसरी गर्ने भन्ने विषयमा कहाँबाट कसरी शिक्षा हामीले यहाँलाई
1: यसो यो खेती गर्दै जाँदाखेरि अब जो अब प्रविधिको विकास हुँदै आउँदाखेरि
0: कोही तालिम लिँदै
1: जाँदा त यसो जस्तै अब हामीले गत वर्ष पनि सामान्य अनुदानबाट यो प्याज खेती पनि गरेका थियौँ इमर्जिङबाट, त्यसले पनि अलिकति हामीलाई के प्रभाव पारेको छ। जस्तै हाम्रो अध्यक्षज्यू त अझ मुन त म पनि किसान हौ है, लामो किसान अगाडिदेखि गर्दै आएको, तर पनि अझ बढी व्यवसाय रूपमा नै खेती गर्ने हाम्रो अध्यक्षज्यू हुनुहुन्छ, उहाँहरूले चाहिँ धेरै वर्ष भयो इमर्जिङ गर्न थाल्नुभएको र त्यो बारेमा अझै उहाँलाई बढी अनुभव छ। र मैले गत वर्षदेखि मल्टी प्रविधिबाट गर्दाखेरि त्यो प्याजमा पनि राम्रै किसिमको चाहिँ सन्दर्भमै भयो, र गर्नु परेन है, सामान्य धारा उखालेर भर्नै भयो भने अब अहिले त्यही प्रविधि अपनाउँदाखेरि अब हामीले आपत्त देखियो कि अब गर्नै पर्ने बारेमा क्या है, गर्नु पर्दाखेरि अब यो चाहिँ सहजता हुँदो रहेछ, यो प्रविधिले ल्याएको कुरा हो, अब यसलाई अनुसरण गर्दै जाँदाखेरि पक्कै पनि हामी एउटा चाहिँ फल्लो रूपमा जान्छौँ भनेको लाग्छ।
0: यो आलु खेती भरतपुर 18 सशिनरमा भएको यो सदाबहार कृषि ताजा तरकारी सहकारी संस्थाले लगाएको आलु खेतीमा हामी छौँ, यहाँ कुराकानी गरिरहेको छौँ। यो आलु खेती जति पनि मैले देखाइरहेको छु सबै यो अहिले आलु खेती हो, यो सामूहिक रूपमा लगाएको यो आलु खेती र आलुहरू अहिले राम्रो छ भन्नुभएको छ। र यो आलु यो प्रडक्टको साथसाथै हामी फेरि अर्को जग्गामा पनि लाँदैछौँ आलु खेती हेर्नको लागि। हामी यता अहिले
2: दुई लाइन थियो नि, यो तिन लाइन पनि राख्नु,
0: तिन लाइन पनि गर्नु भएको छ होइन,
2: भनेर चाहिँ हामीले के लगाउ 10-12-14 ढ्याङ
0: हजुर
2: हाम्रो तिन लाइन लगाएको छौँ, तिन लाइनमा
0: परिसर पनि हो, परिसर
2: पनि छ,
0: एउटा एक मान्छेभित्र दुई लाइन र तिन लाइन गरेर लगाउनु भएको एउटा पोल देखिएको थियो। यो कुनै कुनै ठाउँमा अलिकति यो पोल खालको देखेको, यता अलिक बढी हरियो देखेको, यो यस्तो देखिने कारण के रहेछ? जसको पनि हेरियो यो पात छ नि, यो यस्तो यो अलिकति यो बटालिएको जस्तो देखेको छ नि, किन यो यस्तो किन देखिएको छ यो हेरियो?
1: यो सबै भाइरसको प्रभाव होला, यो भाइरसको प्रभाव हो, अलिकति संक्रमण चाहिँ देख्न सुरु भएको छ।
0: यसमा कुनै त्यस्तो यो भाइरसलाई निर्मूल गरी त्यो पेस्टिसाइडहरू कुनै औषधहरू प्रयोग भएको
1: अलि अगाडि गरिएको थियो, अब फेरि एकपल्ट गर्न पर्छ भनिन्छ।
0: भाइरस नै हो त्यो पोको
1: भाइरस, यो फङ्गसकै कारणले भएको,
0: कता कता कालो दाग पनि देखियो
1: यो फङ्गसको कारणले, यो यो अलिकति यो आलुमा भएको रोग नै यही नै हो है,
0: ढुसी
1: ढुसीको कारणले हो,
0: हाम्रो भाषामा चाहिँ स्थानीय भाषामा ढुसी भनिन्छ,
1: ढुसी भनिन्छ।
0: यो र यहाँको र त्यहाँको गएर टोटल 1.5 बिघा हो,
1: 1.5 बिघा
0: सबै एकै जातको आलु छ होइन, सबै आलु छ, आलुमा हामी एकै बिघा छ, एउटै जातको आलु यसरी लगाउनु भएको छ। यो शशिनगर भरतपुर 18 शशिनगरमा ताजा तरकारी संस्थाले लगाएको यस आलु यहाँ यो मल्चिङ प्रविधिले यहाँले लगाउनु भएको आलु छ, यो मल्चिङ प्रविधि गर्दाखेरि कहीँ दुई लाइन छ कहीँ तिन लाइन छ, मल्चिङ प्रविधि गर्दाखेरि यहाँले भन्नुभएको छ यो एउटा परीक्षण पनि हो भन्ने कुरा गर्नुभएको छ। मल्चिङ लगाउँदाखेरि कतिको राम्रो होला त त्यो त भोलि अब यसको उत्पादन आएपछि देखिने अवस्था छ, आजै त भन्न सकिँदैन उत्पादन नआइकन। अब के छ यो समग्र अहिलेका किसानहरूलाई के भन्न चाहनुहुन्छ यहाँ?
1: अब हामीको बुझाइ के छ भने यदि व्यवसाय रूपमा खेती गर्ने हो भने हामीले प्रविधि अप्नाउनै पर्ने हुन्छ, किनभने अब जब अब हाम्रो के छ भने जति पनि हामी मुनाफा बिल किनेर आएको छ भने लागत खर्च भएर अब त्यो खर्च न्यूनीकरण गर्दाखेरि चाहिँ यो प्रविधि अप्नाउँदाखेरि मतलब धेरै नै न्यूनीकरण हुँदछ, त्यही भएर हामी किसानहरू केही न केही फाइदा हुन जान्छ भन्ने हाम्रो बुझाइ छ।
0: यहाँले अघि यो तरकारी यो लगाउँदाखेरि के छ तपाईँ स्थानीय सरकारले अब कृषि विभागले कस्तो किसिमको सहयोग गरेको छ या छैन?
1: यसो अब कृषि विकास शाखा अन्तर्गत यो आलु प्रबन्धन शाखाबाट पनि हामीलाई यो यही मल्चिङको बारेमा चाहिँ केही अनुदान आएको छ, त्यही अनुदानबाट हामीले यो मल्चिङ कार्यक्रम गरियो र गत वर्ष पनि हाम्रो भरतपुर महानगरपालिका अन्तर्गत अठार वार्डबाट हामीले यो आलुको बिउ निशुल्क वितरण भयो, त्यही बिउलाई नै हामीले चाहिँ एउटा चाहिँ हाम्रो स्रोत मागेर गत वर्ष पनि हामीले थुप्रै आलु चाहिँ उत्पादन गरेर बिक्री पनि गरेर केही आलु चाहिँ हाम्रो आगामी वर्षलाई यस वर्षलाई पनि यो कार्यक्रम लानुपर्छ भनेदेखि हामीले यो कोलिस्टमा राखेका थियौँ र त्यो बिउलाई छवट बिउलाई आज हामीले यो प्रयोग गरेका छौँ, जसलाई चाहिँ हामी समर्थनै नै छौँ। भरतपुर महानगरपालिका र कृषि विकास यो प्रबन्ध शाखा कार्यालयबाट नै यसको मतलब श्रेय नै छ यसमा।
0: के सन्देश दिन चाहनुहुन्छ रेडियो साइना मार्फत यहाँ?
1: अब यहाँले के सन्देश दिन चाहन्छु भने पक्कै पनि यो किसानको एउटा यो उत्पादनलाई यहाँले अत्यन्तै चाहिँ एउटा गम्भीरता साथ लिएर किसानको चाहिँ हितको लागि यो प्रचार प्रसार गरी उद्देश्य ढङ्गले चाहिँ यहाँहरू फिल्ड फिल्डमा आएर यो मतलब फिल्डमै आएर जुन एउटा हौसला दिने काम गर्नु भएको छ, यहाँ रिपोर्ट गर्ने काम गर्नु भएको छ, पक्कै पनि यो सकारात्मक हो भन्ने लाग्छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अलिक प्रसन्न गर्नुहुनेछ यो रेडियो सायनबाट भन्ने हामीलाई विश्वास छ र यो रेडियो सायनले पक्कै पनि यो कृषकहरूको लागि यो प्रसारणले अरू क्षेत्रमा पनि एउटा के अरे एउटा सेवा पुऱ्याउनेछ सहयोग गर्नेछ भन्ने लाग्छ।
0: यति भन्दा भन्दै हाम्रो निर्धारित समय सकिसकेको, प्रविधि सहकर्मीले जानकारी दिनुभएको छ। यति भन्दै आजको यस कार्यक्रमबाट विदा लिने क्रममा केन्द्रबाट साथ दिने श्रुति आर्यलाई विशेष विशेष धन्यवाद। रेडियो स्टेशनमा बस्ने प्राविधिक बसन्ती रसालीलाई पनि विशेष विशेष धन्यवाद दिँदै यहाँको व्यस्त समय आज यस सहकारी संस्थाका अध्यक्ष र सचिव अध्यक्ष हिरालाल पाठक र सचिव तिल कुमार श्रेष्ठ दुईजना उपस्थित हुनुभएको थियो। यति व्यस्त हुँदाहुँदै पनि यो समय दिनुभएको यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार, शुभ बिहान।
1: हस्, नमस्कार, यहाँलाई पनि धन्यवाद।

घाम पानी रवानी।

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनी यो हो रेडियो साहेनी 99.8 MHz साहेनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 31 बैठक आज बस्दैछ। संसद सचिवालयले बिहान 11 बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची पनि सार्वजनिक गरेको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेश हुनेछन्। बैठकमा प्रधानमन्त्री बारेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। बैठक विश्व सभा 12 बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले जवाब दिने कार्यसूचीमा यसै गरी बैठकमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका प्रश्नको पनि जवाब दिने कार्यक्रम तय भएको छ। यसका साथै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि नव प्रवर्तन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम रहेको छ। कीर्तिपुर स्थित राधा स्वामी होर्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुवासीहरूको जनजीवन वर्षाका कारण कष्टकर बनेको छ। एकातिर टेन्टभित्रै बाढ़ी र पानी पसेर सुकुम्बासीहरू बिचल्लीमा परेका छन् भने अर्कोतिर सरकारले असार 24 गतेभित्र बैंक खाता नम्बर उपलब्ध नगराई राहत रकम नदिने चेतावनी सहित सूचना टाँस गरेपछि पीड़ितहरू थप दबावमा परेका छन्। हरेक वर्ष बंशीघाटको बाढ़ी पसेर डुबानमा पर्ने कीर्तिपुरको राधा स्वामी सत्संग अहिले पनि जुनसुकै बेला डुबानमा पर्ने उच्च खतरामा छ। 20 गते शनिबार परेको भारी वर्षाको पानी सुकुम्बासीहरू बसिरहेको टेन्टभित्र परेको छ। भूमै ओछ्यान लगाएर सुतेका 67 परिवारका 167 जनाको यति बेला बिचल्ली भएको छ। सेन्टरमा खटिएका स्वयंसेवक ज्ञानेन्द्र कार्कीका अनुसार त्यहाँ 1 जना सुत्केरी, 4 जना 1 वर्ष मुनिका बालबालिका तथा वृद्ध वृद्धाहरू रहेका छन्। सरकारले सुकुम्बासीलाई तत्कालको लागि सुरक्षित ठाउँमा गइदिने आग्रह गरेको छ। तर उचित व्यवस्थापन नभएसम्म त्यहाँबाट जान्ने भन्दै उनीहरूले अडान राखे जनाइएको छ। यसैबीच सरकारले होर्डिङ सेन्टरमा 100 जना टास्क गर्दै असार 24 गतेभित्र बैंक खाता नम्बर उपलब्ध गराउन कड़ा निर्देशन दिएको छ। 24 गतेसम्म खाता नम्बर उपलब्ध गराउनेहरूलाई मात्र सरकारले तत्काल बसोबासका निम्ति लगिदिने भनिएको छ भने 25,000 रूपियाँ दिने पनि सरकारले निर्णय गरेको छ। सरकारले यसअघि 3 महिनासम्मको मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो। तर 24 गतेभित्र खाता नम्बर नदिए रकम नपाइने चेतावनी सरकारी अधिकारीहरूको छ। सुकुम्बासीहरूले भने सरकारको यो शर्तमा पूर्ण असहमति जनाउँदै हालसम्म खाता नम्बर बुझाएका छैनन्। सरकारले व्यवस्थित बसोबासको स्थायी ग्यारेन्टी गर्न नसकेर केही रकमको प्रलोभन देखाई आफूहरूलाई पछ्याउन मात्र खोजेको उनीहरूको आरोप छ। उचित घाँस बाँस र कपासको स्थायी व्यवस्था नभएसम्म हाल बसिरहेको ठाउँ नछाड्ने सुकुम्बासी उनीहरू होर्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरकारको प्रत्याशी र आफूहरूलाई जबरजस्ती निकालिएन। पुनः थापा पनि लगायतका पुरानै बस्तीमा फर्केर छात्रो हाल्न बाध्य हुने चेतावनी यसअघि नै दिइसकेका छन्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: पाँच वर्षको साथ चार वर्षको वारेन्टी सिटीको हरेकको हरेकको सिटीले बनाऊ घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिजिटिभीले ल्याएको छ रुपमा 3 वर्षको वारेन्टी साथै 36,000 क्याश ब्याक सजिलो 0% इएमआईको सुविधा नागरिकता भइपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
0: नेपाली काँग्रेसको संस्थापन उत्तर समूहले आज 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। बैठक काठमाडौँको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा दिउँसो 1 बजे बोलाइएको निवर्तमान कार्यभाग सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा काठमाडौँमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्व पदाधिकारी र पूर्व केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। गत शुक्रबार निवर्तमान कार्यवाहक सभापति खड्काको गलफुटार स्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो। बैठकपछि नेता मेन विश्वकर्माले सोमबार सुन्देरीमा सम्पर्क कार्यालयमा सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए। यता विश्वकर्माले साथै प्रदेशमा भेलाहरू सम्पन्न भइसकेका र अब राष्ट्रिय भेलाको तयारी गरिएको पनि बताएका थिए। त्यस्तै बैठकबाट राष्ट्रिय भेलाको मिति तोकिने उनको भनाइ थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा र अटोमेटिक नम्बर प्लेट रिग्राइजेशन प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको जनाएको छ। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। 1 वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गरिँदै आएको छ। साथै एएमपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र होइन चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि असार 20 गतेसम्म एएमपीआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कार्यवाही गरिएको छ। त्यस्तै यही अवधिमा सीसीटीभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कार्यवाही गरिएको छ। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापन सँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको छ। कुनै गाड़ी दुर्घटना गराएर फरार भए पनि क्यामेराले सम्बन्धित मार्गबाट गुज्रिएका गाड़ीको नम्बर प्लेट र विवरण सुरक्षित राख्ने भएकाले अनुसन्धान र कार्यवाही गर्न सहज भएको ट्राफिक प्रहरीको भनाइ छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। अहिलेको श्री बागमती गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मध्य प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताएका छन्। रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताएका छन्। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा समेत राखेका छन्। साथै उनले युक्रेन र उसका युरोपेली सहयोगी लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप पनि लगाएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन्। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताएका छन्। विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 16 आजको खेलमा मोरक्को र इङ्ल्याण्ड बीच प्रतिस्पर्धात्मक खेल अहिले भइरहेको छ। आफ्नो शुरूआती अग्रतालाई कायम राखेको इङ्ल्याण्डलाई मेक्सिकोले पछ्याइरहेको छ। मेक्सिको सिटी रंगशालामा जारी खेलको 69 मिनटमा राउ जिमेनेजले पेनाल्टी सुटआउट मार्फत गोल गर्दै मेक्सिकोले इङ्ल्याण्डले पछ्याइरहेको छ। इङ्ल्याण्ड मेक्सिको विरूद्ध 3-2 गोल अन्तरले अगाडि छ। त्यस्तै 5 पटक विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 अन्तरले पराजित गरेको हो। नर्वेको जीतमा एलिङ हालण्डले 2 गोल गरेका छन् भने ब्राजिलले 2 पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेमारले पेनाल्टी गोल गरेका छन्। अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यसअघि ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका हालान्ड 4 खेलमा 7 गोल रहित गोल्डन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोन मेस्सीको बराबरीमा पुगेका छन्। त्यसपछि महिला टी ट्वेन्टी विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इङ्ल्याण्डलाई 7-विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इङ्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो भने फेरा केम्पले अभिजित 44 रन जोडेकी छन्। लुसी ह्यामिटले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिएका छन्। काठमाडौँ पुटिकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: म यादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 056-93-495।
1: सामाजिक दूरी ध्यानमा राखी
2: इन्टरनेट र टेलिभिजनले युट्युब एकै साथ सजिलैसँग क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9901007477 खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ।

श्रोत नमस्कार, आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु र नेपाली बस देश भरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com पनि प्रसारण भइरहेको छ। र विशेष गरी नेपाली बसमा हामी देश विदेशका विभिन्न विषयहरूमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र नेपाली बस तपाईँ देखेर सुन्दै हुनुहुन्छ। काठमाडौँमा नेपाली बस हरेक नेपालीहरूले मन पराउने कार्यक्रमहरू, विशेष गरी यसमा हामी राजनीतिक आर्थिक सामाजिक कुटनीतिक क्षेत्रका विषयमा चर्चा अनि परिचर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, र विपक्षीको रिपोर्ट कार्य देखेर आएको छ, सरकार पपुलिस्ट र स्वेच्छाचारी र असफल भएको भन्ने खालका विषयहरू जोडिएर आएका छन्। सरकार लाइफ भन्दा पनि लाइफतिर लागेको छ। नेपाली विदेशका सभापति भगवान कुमार थापाले सरकार नागरिकको लाइफ जीवन भन्दा समय सञ्जाल लाइफमा बलिकन्द्रित भएको आरोप लगाउनु भएको छ। त्यसै गरी सरकार गलत दिशामा अघि बढ़ेको प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रमुखले सरकार अधिनायक बाटोतर्फ अघि बढ़ेको आरोप समेत लगाएको छ। आदरणीय श्रोता, सरकारका सय दिन कार्य समीक्षा गर्दैछौ। सरकारको मतवास कस्तो रह्यो भन्ने विषयमा पनि छलफल र परिचर्चा गर्दैछौ। विशेष गरी सरकारले अब देश र जनताको पक्षमा नागरिकको पक्षमा अगाडि बढ्नुपर्छ। सरकार अब फेल हुने छुट छैन। यो सरकारलाई जसरी नेपाली जनताले मत दिएका छन्, नेपाली जनताले मन पराएका छन्, त्यो अनुसार यो सरकार पनि अगाडि बढ्न सक्नुपर्दछ भन्ने विषयमा हामी परिचर्चा विगतदेखि नै गरि नै आएका छौं। र प्रधानमन्त्री बालेन्द्र शाहको आजको उपस्थितिलाई लिएर पनि विभिन्न किसिमका टीका टिप्पणीहरू पनि भइरहेका छन्। बालेन्द्र शाहले जसरी प्रधानमन्त्रीको पदको गरिमा जोगाउन सक्नु भएको छ त भन्ने खालका विषयहरू पनि जोड़िएका छन्। आफ्नो श्रोता डेंगीबाट जोगिनु होला, किनभने डेंगीको प्रकोप यतिखेर छ, पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउने एपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्यको एकदम ख्याल गर्नुहोला। डेंगी तराई लगायतका अब धेरै ठाउँहरूमा अहिले काठमाडौँ उपत्यकामा पनि डेंगीको निकै ठूलो प्रभाव छ, किनभने लामखुट्टेहरू काठमाडौँमा पनि भित्रिएका छन्। धेरै छन् ठाउँमा लामखुट्टी छन्, फोहोर छ, अप्ठ्यारो परिस्थिति छ। त्यसैले डेंगीबाट बस्नका निम्ति तपाईँहरूले आफ्नो स्वास्थ्यको समेत ख्याल गर्नुहोला। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। नेपाली सिया निर्यातमा सबै भारतीयको अङ्गम छ। सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला भारतीय बजारको मात्र भरपर्दा स्वास्थ्य छ। मारमा किसान र उद्योगी तेस्रो मुलुकमा चिया निर्यातका लागि सरकारले मार्ग प्रशस्त गर्छ भन्ने खालका विषयहरू अस्ति आएका थिए, आश्वासनमा आएका थिए ती विषयहरू, तर त्यो आश्वासन किन पूरा हुन सकेन आज हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली बहसमा आश्वासन कहिले पूरा हुन्छ? सरकारले लाइकमा मात्र हो, सरकार लाइकमा किन अगाडि बढ़िरहेको छैन? नागरिकहरूको लाइकमा सरकार किन जहिले पनि ब्याक छ? सरकारका आलोचनाका विषयहरू, सरकारले राम्रा कामहरू, सकारात्मक ऊर्जाका कामहरूलाई पनि हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा सरकारलाई अब छुट छैन, फेल हुने सरकार पास हुनुपर्छ, सरकार जनमा मैत्री हुनुपर्छ, सरकार जनताको सरकार हुनुपर्छ। जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु भएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या कम र कतिपय मृत्युको कागजात कारण नफुलाइए पनि धेरै मा चाहिँ पत्ता नलागेको अर्थात अन्दोलन भनेर लेखिएको छ। किन मृत्यु हुन्छ जापानमा नेपालीहरूको? जापानमा धेरै नेपालीहरू छन् र उनीहरू अकालमा मृत्युवरण गर्न बाध्य छन्। आदरणीय श्रोता, मृत्यु भएका वा आत्महत्या गर्ने नेपाली विशेष गरी निर्माण क्षेत्र, होटेल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत रहेका छन्। जापानमा यस्तै आवश्यक परिचय पत्र नै पाएका करिब नेपाली 9908 जना रहेको बुझिएको छ। हाल जापानमा रहेका नेपालीहरू 3,992 जना रहेका छन्। जापानको प्रवासी आप्रवासी सूचीमा नेपालीको संख्या 5 स्थानमा छ। जापानमा नेपाली विद्यार्थीको संख्या 2025 सम्म 1,16,000 पुगिसकेको छ। जापानमा पनि निकै दुःख छ अहिलेको अवस्थामा नेपालीहरूलाई। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध गरिएको छ। विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई, प्रधानाध्यापक नियुक्ति अब स्थानीय तहबाटै हुने भएको छ। र संशोधित नियमावलीमा के छ त आजको नेपाली बसमा चर्चा गर्दैछौ हामी। शिक्षक सरूवा 3 वर्षपछि मात्र, सरूवामा अपाङ्गता भएका शिक्षक र गर्भवतीलाई प्राथमिकता, प्रधानाध्यापकलाई 1,000 देखि 3,000 रूपियाँसम्म मासिक भत्ता, हिउँदै र बर्खे बिदा 30 दिन, निजी विद्यालय खोल्ने, धरौटी रकम वृद्धि, ई पेन्सनको व्यवस्था, पीआर र ग्रीन कार्ड भएकाले पेन्सन नपाउने, विद्यार्थीको कपाल काट्न लगाउन नपाइने लगायतका प्रावधानहरू प्रोभिजनहरू आएका छन्। विद्यालयमा चाहिँ अब दलका सदस्यलाई निषेध गर्ने रणनीति सरकारले यतिखेर अख्तियार गरेको छ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि हामी उपस्थित हुनेछौं।

0: 기득 돈이 까르반 섭실리 상거라
1: नेपाल बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र डकौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: Initial amount, value of the house. The value of the house is $75,000. अब सरकार कस्तो छ दर्शाब सम्झ सकिसकेको सरकारका कामहरू कस्ता छन् अब मधुमास पुरा भयो सय दिन पुरा भयो सरकार सही बाटोमा छ कि छैन
1: कुरा त स्वाभाविकै हो तर हाम्रो जस्तो मुलुकमा सामान्य मिसन भएको राजनीतिले र नेतृत्वले असामान्य नतिजा आयोजना तिमीले सम्भावना हुन्छ भनेर पनि अपेक्षा गर्ने गरिन्छ तिमी मुलुकका मुख्य कुरा र बेकार कुरा र अहिले नै त्यस्तो कुरा भन्ने कुरा अपेक्षा नै गरेको सरकार भन्ने कुरा चाहिँ कर्मकाण्ड आयोजन त गयो
0: अन्त सरकार चाहिँ सही बाटोमा सबैसँग गर्छ जस्तो अहिले नेपाली कंग्रेसले भनेछ क्या सरकार लाइफ भन्दा पनि लाइफतिर बढी लाग्यो भनेर आरोप लगाएको छ प्रतिपक्षीले होइन सरकार गलत दिशामा अघि बढ़िरहेको छ भनेर चाहिँ अब नेकपा लगायतका दलहरूले चाहिँ भनिरहेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि सरकारप्रति कतिपय कुराहरू बाहिर नआए तापनि कतिपय विषयहरू चाहिँ सरकारप्रतिका आलोचनाहरू टिप्पणीहरू पनि आन्तरिक रूपमा पनि मतभेदहरू छन् अब जनताले यति धेरै ठूलो आशा गरेका छ विश्वास गरेका छ भरोसा गरेका छ अब यसमा त पनि सफल भएन भने फेरि द्वन्द्वतर्फ धकेलिन्छ देश भन्ने अन्यता छ अब अहिले सही बाटोमा यो सरकार बन्न सकेन भने त दुःख पाउँछ नि त जनताले त सर
1: अब त्यो जनताले दुःख पाए भन्नु हुँदैन किनभने जनताको खमत हो र जनताले दुईको दिएर अहिलेको सत्तामा पुर्याएका छन् जे हुन्छ त्यो जनताले सहनुपर्छ चुपचाप भर्ती साथ त्यस्तो घोषणा कुरा गरेर अर्को परिणाम मान्दैछ त्यसले अर्को गर्दैछ
0: होइन अब सरकारले त डेलिभरी दिने कुरामा होइन मन्दिर नियन्त्रण गर्ने कुरामा मैले समाचारहरू पढ्दैछु अहिले जहिले पनि यो चिया निर्यातमा होइन सबै भारतीयको उल्झन छ सरकारले अस्ति मात्र भनेको थियो अब हामी चाहिँ नयाँ गन्तव्य पनि खोज्छौँ तपाईँहरू चाहिँ ढोक्का होस् भनेर उद्योगलाई आश्वासन दिएको थियो मल पाउने नपाउने कुरामा पनि त्यत्तिकै स्थिति अहिले नाजुक अवस्था छ होइन यही कुराले त हो नि त प्रतिष्ठा जाग्ने नागरिकहरूमा होइन त सर
1: पुरानो सत्तालाई पन्थाउन पाउँदा पुगेको थियो पुरानोलाई दण्डित गर्ने उनीहरूको प्राथमिकता थियो उनीहरूले दण्डित गरेका छन् र नयाँ पात्रहरू सत्तामा आएका छन् अब पुरानो किन त्यस्ता थिए र नयाँ कसरी उस्थ्यो भने भन्ने कुरा अब तुलना गर्ने हो पुरानो गाली गरेर मात्रै सहन

0: सोचिए आउँदैन, पुरानो सडकदेखि बाध्यता थियो कि किनभने पुरानो अत्यन्त प्रष्ट पात्रहरूका नयाँ भेरिएन्टको रूपमा यिनीहरू छन्। पुरानै सत्तामा कुनै न कुनै कसैका ज्वाइँ, कसैका छोरी, कसैका भतिजा, कसैका छोरा नयाँ भेरिएन्टको रूपमा यिनीहरू सत्तामा आएको अब एक्सपोज हो नि त। कोही नयाँ मान्छेहरू हुन्छ नि त यहाँ अरूका छोराछोरीलाई मेपो देखिने मेपो फिस भनेर उनीहरूले डाँडा कटाइयो, उनीहरूको घरद्वारमा चाहिँ आगजनी गरियो, कुटपिट गरियो, साह्रो कुरा गरियो। अब उसले हेर्दै जाँदाखेरि त त्यही भ्रष्टाचारका पाखा सन्तानको छ मेरो त।
1: अनि सन्तोषको बाटोमा छ भने भ्रष्टाचार नियन्त्रण गर्छौँ, बिचौलियालाई चाहिँ हामी कर्गरामा ल्याउँछौँ भनेर चाहिँ अस्ति प्रधानमन्त्रीले त त्यहाँ राष्ट्रिय स्वतन्त्रवादीको महाधिवेशनमा रक्तियारलाई पाँच घण्टा होइन पाँच वर्षसम्म चाहिँ हामी थुनेर स्वतन्त्र तयार हुन्छ जनताको लागि विकासको लागि भन्नुभयो नि त होइन।
0: त्यही त भइरहेको छ नि त, भ्रष्टहरू थुनिएका छन्, विष्णु पौडेलहरू गुरुमा छन्, दीपक भट्टभाषा गुरुमा छन्, सारा सबै छन् नि त होइन। जनताले त्यसरी शान्त छ तपाईँहरू विचार जनतालाई प्रतिफल दिने
1: जनताले चाहेको होइन
0: अनि त्यो तपाईँले भन्नुभयो नि त यता भ्रष्टलाई यात्रा के भन्नु भने अब जनताको गोजीमा उपयुक्त मालकाले गर्दाखेरि पाए त त्यस कारण यो प्रश्न नै होइन कि प्रश्न मुलुकलाई कसैले अरू कर्म लैजाने प्रश्न कसरी कृषि उपजको व्यापारीकरण र व्यवसायीकरण यान्त्रिकरण गर्ने भन्ने हो। त्यो भएपछि मात्रै रोजगारी बढ्न थाल्छ, रोजगारी बढ्यो भने मात्रै जनताको गोजीमा जनताको थैलीमा अनि कति औषधिको लागि, शिक्षाको लागि, स्वास्थ्यको लागि कम जित्न थाल्छ। अब सरकारले के गर्दै होइन, शिक्षामा कर लगाइदियो, स्वास्थ्यमा कर लगाइदियो, विद्युतमा कर लगाइदियो, अनि अब यो बाटो नै उल्टो छ भने जनताले चाहेको कुरा कसरी हुन्छ त। त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि त्यो चालु खर्च छ, त्यो चालु खर्चलाई न्यूनीकरण गर्नु पर्यो। चालु खर्चलाई न्यूनीकरण गरेपछि मात्रै पुँजीगत खर्च बढ्छ, पुँजीगत खर्च बढिसकेपछि मात्रै बजेट तलसम्म जान्छ, बजेट तलसम्म गयो भने मात्रै मोबिलिटी बढ्छ, जनताहरू जोडिन्छन्, निजी क्षेत्र जोडिन्छ। अब निजी क्षेत्रमा खर्काएर कुटेर पिटेर जेलमा हाल्नेपछि क्याप्टन फ्लाइट हुन्छ, क्याप्टन फ्लाइटहरू अब त ब्याङ्कको ब्याज तपाईँ भागै भाग्दैन। अहिले ब्याङ्कको ब्याज 2% 3% सोह्र सत्र खरबभन्दा ठुलो पैसा चाहिँ थुप्रेर बसेको छ। विदेशी मुद्रा यति चर्चित छ कि त्यो बाहिर आउन सक्ने स्थिति नै छैन। अब सिमानामा 2,000-5,000 सामान वारबार गरेर मान्छेहरू पेट पाउँथ्यो 100 रुपियाँ भन्दा त, यतातिर 100 रुपियाँ भनिन्छ त तिमी भन्न गएको किनभने तर चिज भर्छ नि अन्त। त्यस कारणले यो जनताले चाहेको एक भयो जनताले पाउँछन् भन्ने अपेक्षा हो मान्छेको पाइन्छ र यसरी।
1: अनि अब यो अहिलेको यो सरकारले जुन तरिकाले आफ्नो बाटो आफ्नो गतिलाई अगाडि बढाउन खोजिरहेको छ, तर जनता मैत्री छैन होइन, शासकीय सुधारका 100 कामहरू चाहिँ 100 दिनमा हामी पूरा गर्छौँ भनेर जसरी सरकार अगाडि बढाएको थियो, ती कामहरूमा कति नम्बर दिनुहुन्छ त सर? अहिले यसो हेर्दा
0: अब के नम्बर दिनु पर्यो, अब नम्बर आउँदैन भने त्यो भएर नै त्यो नम्बर दिने नदिने कुरा गर्छु। जुन प्रश्न छ त्यस्तो त्यसको त्यो अनुरूप उत्तर आउनु थाल्यो भने नै नम्बर दिनु नदिने कुरा सोच्ने होला। तपाईँले सुन्नु भएको विपुलले नेपालको कुन जिल्लामा पर्छ, तपाईँले फिल्ममा पर्छ भने उत्तर दिनु भने कति जम्मा थियो तपाईँ तपाईँलाई पनि फर्किँदैन विपुल वास्तवमा कहाँ छ भनेर त्यो चौधरी नै हालिदिन सक्नुहुन्छ। म चाहिँ कमी पनि काटेर आएको अथवा कपी काट्नुमा मलाई के दिन्थे कपी किनकि काटिन्छ भनेर मैले सुनेको, किन कपी पनि मैले पार्टीको आधारमा दिन्थे। अब अहिले पनि दिने आधार तपाईँ देखि नै रहनु
1: भएको छ त्यस्तै अवस्था।
0: तपाईँ भन्नुहुन्छ कस्तो कसले मलाई भन्नुहुन्छ, त्यो प्रधानमन्त्रीको सल्लाहकारको गइन्थ्यो भाइ यस्तो भन्नु सुन्नु भएन तपाईँले
1: कुमार गुन्जीको कस्तो आयो
0: अनि पनि आफ्नो जातिलाई मेरो गर्दै क्यारेक्टर दिएर त्यस्तो हुन्छ उस्तो मान्छेहरू हुन्छ नि जस्तो अब सातवटा आठवटा भिजिएर नियुक्त गरियो धेरै जस्तो इन्जिनियरिङ ब्याकग्राउन्डबाट छन्, नियुक्त उपकुलपट्टि नै इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छेलाई पनि दिएर किन प्रधानमन्त्री इन्जिनियरिङ छन्। अब त्रिभुवन जीसी कहाँ ल्याएर त्रिभुवन जीसी बिचारो कहाँ के प्रधानमन्त्री ल्याएर किन बनाएर भनेको त प्रधानमन्त्रीको पिएचडीको गुरु सोध्ने चाहिँ छन् फेरि
1: कृषि भन्ने चाहिँ कुनै चरेको दुधको नाम मात्रै बताउँछ। गर्दा गर्ने होइन अब चाहिँ हामी छनौट गर्दाखेरि चाहिँ राम्रो खालको विज्ञ आउँछन् भन्नु थियो नि त महाराज.
0: भनेको एमाले चुनाव हारेको मात्रलाई सेवा आएको अध्यक्ष बनाएका थिए, अहिले पनि चुनाव हारेकोलाई चाहिँ सेवा आएको अध्यक्ष बनाएको कुरा भयो नि त. आफै घोडाफीलाई मै गरेर क्यास त्यस्तो हुन्छ. तिनीहरूलाई पहिला सेवा आएको अध्यक्ष एमाले गौर पराक्रीमा चुनाव हारेको मात्रलाई लागेर भ्रष्टाचारको अगाडि अब मैले भन्नुभयो त्यो पिँढीहरूलाई चुनाव हारेको मान्छेलाई एमाले पनि सेवा आएको अध्यक्ष बनाउँथ्यो. अहिले पनि साझा विदेशी पार्टीको काठमाडौँबाट चुनाव हारेको मेयरको उम्मेद्वारलाई सेवा आएको अध्यक्ष बनाउँथ्यो. के भन्नु भएको छ यसमा?
1: यो त चिजो त केही पनि फरक भएन नि त सर. जो आए पनि उस्तै एउटै खालको होइन, एउटै टाइमको सरकारमा गइसकेको छ. जस्तै यहाँले सुन्नुभयो होला प्रधानमन्त्रीको सचिवालयले झन्डै झन्डै पासपोर्ट ठेक्कामा पनि व्यापक खालको चाहिँ घोटाला हुँदै थियो. पछि रविजीले थाहा पाएर चाहिँ त्यसलाई नियन्त्रणमा लिनुभयो भन्ने खालको कुरा आयो होइन. जर्मनबाट खोसेर फेरि फ्रान्सलाई दिन खोजेको सचिवालयले सचिवालयबाट बाहिर बर्खास्त गर्नुपर्छ धेरै सदस्यहरूलाई भन्ने विषय पनि आयो. हेरफेर गर्छु भन्नुभयो प्रधानमन्त्रीले भन्दा त्यो ठाउँमा गइसकेपछि सबैले यस्तै गर्ने भए त अनि किन चाहियो र नयाँ सरकार किन चाहियो, नयाँ मुहार किन चाहियो, नयाँ सोच होइन. हिजो चलिकै राखेको छ सर त्यसो भए
0: भने कर्मकाण्ड हो, जनताको छनौट हो. अब किन चाहियो कसरी चाहियो भन्ने प्रश्न हुँदैन, किनभने विधिको यो डेमोक्रेटिक सिस्टममा आर्थिक निर्वाचन हुन्छ. निर्वाचन गरेपछि जनताले चाहिँ मतादेश बनाउँछन्. त्यो अनुसार अहिले पुराना दलहरूले गरप गरे, पुराना भ्रष्ट थिए, नेपोटे इत्यादि थिए भनेर पुरानालाई चाहिँ जनताले अस्वीकार गरेर नयाँलाई सत्तामा ल्याए. अब अहिले हामी सबै दिनमा यो आउँछ तिन महिनामा ऊ हुन्छ भनेर अपेक्षा पनि नगर्नु, त्यसरी दिवेश पनि नगरौँ. किनभने त्यही दिनमा मै प्रधानमन्त्री भए पनि केही हुँदैन. खालि मरौँ चौधो देश खालि प्रारम्भिक कुरा कस्तो छ त भनेर हामी आचरणसम्म गर्न सक्छौँ. प्रारम्भिक चाहिँ उस्तै छ, केही भ्रष्टलाई कारगर गर्ने जस्तो देखिएको छ. किनभने तिनीहरू भ्रष्ट थिए भन्ने जनमानसको बुझाइ थियो, त्यो सेन्टिमेन्टलाई मात्रै सरकारले टेकेको जस्तो देश हुन्छ. जस्तो केपिओली र यो रमेश लेखक अनि यो काँगो छपाई सम्बन्धको काँगो अभियान चाहिँ के भन्ने केटा
1: चाहिँ छपाई
0: अरे राजानीवाला. अब यी तिनजनामा एकदम गाह्रो छ तिनीहरूले भनेको थिए. अब उहाँलाई आइपुग्यो रिलिज गरिदिइहाल्यो कुरो त्यतिको होइन. भनेपछि त एउटा यिनीहरू वञ्चित हुनुपर्छ उसले जनमानसको एउटा अपेक्षा हो. तर उनीहरूले त्यसलाई पनि प्रक्रिया सम्मत नगरिसकेपछि त्यो सम्भव भएन. अब अझै केही उद्यमीहरूलाई फुनचेक गर्ने, उनीहरूलाई दाम्ने, अब जस्तो त्यही ए प्रधानमन्त्रीको गाडी चढेको भनेर मालपानी भन्ने एउटा फटाएको छ त्यो फटाएको, त्यसमाथि चार करोडको बिजो चाहिँ कर छलेको भन्ने कुरा पुष्टि भयो. तर अख्तियारलाई कारवाही नगर भन्ने जवाब गयो भन्ने छ. अब अख्तियारको प्रमुखले पनि त्यो कारवाही गर्न सक्दै सक्दैन, किनभने यसको यस पछि मात्रै उसकै पालो आउनेछ. ऊ पनि उसकै मान्छे छ.
1: अख्तियार प्रमुखको साथ त अस्ति प्रधानमन्त्री कार्यालयमा खाइ नै सकियो नि होइन, पाँच घण्टासम्म.
0: अब त्यहाँ पनि प्रक्रिया पुगेन. प्रधानमन्त्रीले बोलाउँदैन रुख अख्तियार किन्ने त्यहाँ जाने नै होइन. आत्तिए किनभने उनीहरू त्यो पत्किन त्यहाँ कुरा चाहिँ उनीहरूको विगत ठिक थिएन. मनोगत रूपमा उनीहरू सन्तुष्ट चाहिँ स्थिर थिए. त्यसैले नेपाली भनेका आधारभूत रूपमा उस्तै मानिसहरू हुन्, एक्का दुक्का काहीँ छन् भने तिनीहरू कमेर बसेका छन्, यिनीहरू चाहिँ सिममा आएकै छन्. त यी मानिसहरू भए त्यत्रो अपेक्षा गर्ने कुरा बेकार हो. तर अहिलेको अहिले चाहिँ मगा पनि केही हुँदैन. कल कारखाना खोल्नु पर्यो, धानको बिउ राख्नु पर्यो, रोक्नु पर्यो, पानी लगाउनु पर्यो, बाँदरबाट बचाउनु पर्यो, पौडीबाट बचाउनु पर्यो भने पनि धान टिप्ने कुरा हुन्छ. एकैचोटि धान टिप्नेवाला क्या हामी चाहिँ नयाँ प्रधानमन्त्री आए अब घुरु भगाडि भरिन्छ भन्ने सोचाइ छ हाम्रो. त्यस्तो हुँदैन नि त, फर्किनु पर्यो दुःख छ कमसे कम.
1: आलोचनाको विषयहरू पनि उठ्यो दर्शाब बीचमा होइन. जस्तो गृहमन्त्रीमाथि सम्पत्तिको विषय जोडियो, उहाँले चाहिँ जुन चाहिँ सम्पत्ति जोड्न सार्वजनिक गर्नुभयो त्यो अप्रत्याशित देखियो भनेर चाहिँ आवाज उठ्यो. त्यसपछि मलाई लाग्छ उच्च अदालतका न्यायाधीश पूर्व न्यायाधीश अजित भूषण भण्डारीको नेतृत्वको समिति भन्यो त्यसको प्रतिवेदन बाहिर आउन सकेका छैन. अब अर्थमन्त्रीमाथि बिगाडी गाडीको विषयमा चर्चा परिचर्चा भयो, उहाँले चाहिँ उल्टै रोस्टमबाट अन्य नेताहरूलाई धम्काइयो धम्क्याउनु भयो, म पनि खोल्छु तपाईँहरूका फाइल, म पनि हेर्छु भन्ने खालको भाषा बोल्नु भनेर त्यो पनि आयो। प्रधानमन्त्रीले सीमाको विषयमा पनि त्यहाँ चाहिँ बोलिदिनुभयो, तर चाहिँ पछि त्यसको बारेमा चाहिँ स्पष्टीकरण दिनुपर्ने स्थिति आयो परराष्ट्र मन्त्रालयले। अहिले मैले प्रधानमन्त्री कार्यालयमा भनिहालेँ, जर्मनबाट खोसेर फेरि फ्रान्सेललाई दिने किसिमको निकै ठुलो टिकडम भएको थियो यता भित्रभित्र भन्दा। यस्तो खालको कामहरू त यो सय दिनमा देखियो नि त साहब,
0: हिजो पनि देखिन्थे गिरिजा कोइरालामाथि कति आरोप आयो, माधव नेपालमाथि पनि आरोप थियो, केपिएलीमाथि पनि आरोप थियो, देउतामाथि पनि आरोप थियो, आरोपीमाथि पनि आरोप थियो, अहिले चाहिँ प्रधानमन्त्रीको श्रीमतीले सेक्रेटरीलाई ब्ल्याक बुकायौँ भन्ने कुरा आयो। हिजो राष्ट्रपति जीले हराएर हुँदा उनको जुत्ता सेनाले बोक्यो भन्ने कुरा आयो। के नयाँ कुरा छ त भन्दाखेरि कर्मकाण्डमा उस्तै हुनुहुन्थ्यो, त्यस्तै कुरा भइरहेको छ। खालि हाम्रो अपेक्षा ठुलो थियो, अपेक्षा गरे अनुसार भयो कि भएन भन्न पनि अहिलेको अझै नतिजा आउँदैन। अहिले मैले भने म जस्तो म भिसी गरेर गएँ युनिभर्सिटीमा, त्यहाँको टिचर किनभने त्यहाँको कर्मचारी तन्त्र त्यही हो, हाम्रो जनमानस यही हो, के हुन्छ त अहिलेको अहिले के हुन्छ त राम्रो पर्छ।
1: सुशासनमा केही मुभिङ सो अफ द डे भने जस्तो केही परिवर्तन हुन खोजिरहेको छ
0: मलाई त्यस्तो लाग्दैन, किनभने त्यही कर्मचारी संयन्त्र हो, त्यही प्रहरी हो, त्यही सेना हो। कुनै नेपाली पनि देशप्रति चाहिँ जहाँसम्म म नेपालीलाई चिन्छु, देशलाई लिएर उनीहरू चिन्तन गर्दैनन्, आफूलाई लिएर नै उनीहरू चिन्तन मनन गर्छन्। उनीहरूले मुलुकलाई प्लेटफर्मको प्लेटफर्म जस्तो मनाएर सबैसँग एउटा त ग्रिन कार्ड छ, एउटा त पिआर छ, छोराछोरी विदेशमा त सबै छन्, हाम्रो पनि छोराछोरी विदेशमा छन्। किनभने यहाँ एउटा साधारणभन्दा साधारण सुविधा र अवसर पनि एउटा क्रमको आधारमा पाइँदैन, सबैलाई थाहै छ त। हामीहरूले पनि त कुनै न कुनै अवसर पाउँछन्, रवि लाग्ने कारण त सुरुमा केही जस्तो मान्छेलाई घरैमा गएर हामी अगाडि बढाउँछौँ, अवसर दिन्छौँ भनेर पनि चार वर्ष भयो त हामीले खोइ त केपीले नै नियुक्त गरेको भिसीलाई त्रिवीको केयुको भिसीलाई त्रिवीको भिसी बनाएको छ हामी खोइ त भने हामी
1: यो विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध भनिएछ। त्रिवेदीले पनि एउटा पत्र लेखेको छ, अब विद्यार्थी संगठनहरू तिमीहरूका चाहिँ यो कार्यालयदेखि लिएर चाहिँ अन्य क्रियाकलापहरू अब बन्द गरेर 7 दिनभित्र हटाऊ भनेछ यो सरकार। यो चाहिँ सही गरे हो डाक्टर सर?
0: अब त्यो त्यसको त्यो चाहिँ जनमानसमा तिमीहरू व्यवहार गर्छन्, तिमीहरू चाहिँ काम ठक्छन्, अनि त्यो आवरणमा वैयक्तिक फाइदा र महत्वकांक्ष साथन, त्यस कारण तिमीहरू दण्डित हुनुपर्छ भन्ने कुरा, जसरी काङ्ग्रेस एमाले दण्डित हुनुपर्छ भन्ने जनमानसमा एउटा मनोविज्ञान थियो, त्यसरी नै तपाईँले भन्नुभएको क्षेत्रमा पनि तिमीहरू दण्डित हुनुपर्छ भन्ने मनोविज्ञान थियो। त्यही मनोविज्ञानमा त्यसले गर्नुहुन्थ्यो, तर मैले ती आफ्ना थिएनन्, ती जिरिनेले आफ्ना थिएनन्, ती विद्यार्थी संगठनहरू आफ्ना थिएनन् र बदनाम थिए, जसरी समाजमा काङ्ग्रेस एमाले माओवादी बदनाम थिए। सत्य के हो भने आजको गणतन्त्रै माओवादीले नै ल्याइदिएको हो, आजका संवैधानिक संरचनाहरू उनीहरूले नै परिकल्पना समावेशीयता दलितलाई चाहिँ सामाजिक न्याय दिनुपर्छ सबै एजेन्डाको माओवादीहरू त्यस्तो थिए नि त। त्यसपछि लोकतन्त्रको प्राप्ति दलहरूको लामो तयारी लगानी बलिदानबाट प्राप्त भएको थियो। जेनजिङको कुरा गर्दाखेरि पनि विद्यार्थीहरूकै बलिबाट यो विद्रोह चाहिँ सम्भव भएको थियो, अनि तिनै विद्यार्थीबाट सत्तामा जाने अनि तिनैमाथि नै प्रतिबन्ध लगाउने कुनै मोडो कुरा हुन्छ र
1: डाक्टर अनि तपाईँले कोट्याउनु भएको थियो नि होइन, जस्तो सुरेन्द्र केसीलाई हामी सुरेन्द्र केसी जस्ता मान्छेलाई अगाडि सार्छौ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले बोलिरहँदाखेरि यसबाट पनि तपाईँ भिसीमा छुट्नुभयो नि त होइन, कसैले पनि खबर गरेन, केही पनि भएन, कसै कोही पनि आएन डाक्टर साहब?
0: तपाईँहरूको बुझाइ नै भएको छ क्या, उनीहरूले चाहिँ भिसीमा के अरे विज्ञापन निकाले होइन, विज्ञापन निकालेपछि जो जो मान्छे उम्मेद्वारको रूपमा त्यहाँ गए जसको बिचमा प्रतिस्पर्धा भयो तिमीहरू छानिए, म त्यो प्रक्रियाकै विरुद्धमा हो, नेसनले अडिट गर्नुपर्छ, सोसाइटीले अडिट गर्नुपर्छ, सोसाइटीले र नेसनले अडिट गरेको व्यक्ति चाहिँ नियुक्तिहरूमा प्रतिबिम्बन हुनुपर्छ भन्ने मेरो स्कुल अफ थट हो। त्यो कारण लोकसेवा कर्ताहरूले त्यो सचिव हुनेले पुलिस हुनेले इन्सपेक्टर हुनेले कहीँ विज्ञापनलाई सहभागिता दिने हो त, अनि चाहिँ त्यसो भने एकदम ब्रिलियन्ट व्यक्ति, टेक्निकल्ली ब्रिलियन्ट व्यक्ति चाहिँ प्रतिस्पर्धामा गयो भने त टेक्निकल्ली ब्रिलियन्ट व्यक्तिले नै त्यो दिनाङ्क प्राप्त गर्थ्यो स्वतः, तर सर्वप्रथम प्रचण्डले यस्तो नाटक गरेको थियो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको हकमा तिनजना माओवादीहरू मात्रै उत्रिनु भएको थियो र माओवादीहरू चाहिँ बीचमा प्रतिस्पर्धा गराएर माओवादी मध्ये पनि दुई नम्बरको एउटा प्रचण्ड बिसी बनाएका थिए. माओवादी मात्रै पास हुने क्षमता राख्छन् त माओवादी कति यो परीक्षा सम्बन्धी कुरामा माओवादीको कति बुद्धि हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र मूर्ख होला हामी बुझ्दैन र नेपाली चिन्दैन होला है तिनजना माओवादी मात्रै उत्रिनु भएर प्रचण्ड त्यसरी अन्याय गरेर परिवर्तन निचेर दुई नम्बरको लागि भिसी बनाइदिए देखिहाल्नु हो त्यसपछि तपाईँ के हो रोइलो भन्दा लेख्छ पठाउनु समाचार समाज हुन थाल्यो अब अहिले पनि त्यही कुरा हो. अब उनीहरूले चाहिँ अब विज्ञापन गरे परीक्षा भयो होइन जो व्यक्ति उत्रिनु भयो जो व्यक्तिलाई केपीओले पनि उत्रिन गएर आएको छ अहिले कुरा त उही त रहेछ नि त अब अहिले राजदम केही गर्ने भन्दैछन् त्यस कारणले यो प्रक्रियासँग हाम्रो सहमति छ नि यसरी होइन यति व्यक्तिलाई नेपालले चिन्नु पर्यो समाजले पनि चिन्नु पर्यो
1: यसको एक्जाम लिया जस्तो पनि गर्ने प्रक्रिया त्यो थालनी गर्ने तर आउने चाहिँ राजसभा मात्रै आउने वाचकको बोजूको मात्रै आउने माताको त मात्रै आउने प्रचण्डले माओवादी मात्रै उत्रिनु गरे जस्तो राजसभाको एक्जाम आउने राजसभा मात्रै आउने
0: त्यो त देखि हामी बोलिरहेकोले भनेकै थियो सबैले अवसर पाउँछन् तर जसले राजसभालाई भोटाएको छ उनीहरूले पाँच नम्बर बढी पाउँछन्
1: भनेको
0: थियो भन्नुभएको छ. अब एक नम्बरमा प्रतिस्पर्धा हुन्छ पाँच नम्बरै बढिदिएपछि स्वतन्त्र नै हालिन्त
1: स्वतः हुन्छ
0: त्यस कारणले प्रक्रिया नै गर्नुहोस् यसरी होइन अब मुलुकको प्रतिनिधित्व गरेर सरकारको नीतिलाई प्रतिबिम्बन गर्न विदेशमा राजदूतहरूको नियुक्त गरिन्छ. अब प्रतिस्पर्धामा ठ्याक्कै सरकारको मिसन भिजनसँग चाहिँ त्यहाँ योग्य व्यक्तिले त हाम्रो नाम त यो विचारवालाहरू निकाल्छ त्यस्तो बेलामा तपाईँले राष्ट्रियताको नीति कार्यक्रम भन्दा पृथक धारणा राख्ने व्यक्तिले नाम निकाल्यो भने त उयो आफ्नो मनोरञ्जन लागेको अनि उसले सरकारको नीति कार्यक्रम त्यहाँ प्रतिबिम्बन गर्न सक्छ त मेरो नीति सम्भव हुँदैन अब उसको विश्वासको आधारमा पनि त्यस्तो कुरा सम्भव होइन सरकारको नीतिलाई विदेशमा प्रतिबिम्बन गर्नको लागि राजदूतहरूको परिकल्पना गरिएको हुन्छ प्रतिस्पर्धाबाट आएको त्यो व्यक्तिले सरकारको त्यो नीतिलाई त्यहाँ प्रतिबिम्बन गर्न कति सम्भव हुन्छ उहाँले प्रक्रिया नै मेरो भिन्न मत छ यो प्रक्रियाको कुरामा म पारे कि परेन भन्ने कुरा एकदमै मूर्खतापूर्ण अपेक्षा हो. उनीहरूले त्यो सबै नेपाली चोर हुन्छन् बदमास हुन्छन् भ्रष्ट हुन्छन् कठोर हुन्छन् राष्ट्रिय हुन्छन् भन्ने एउटा भाष्य भने के सभा त्यस्तो कुरा होइन एउटा नयाँ नेपालीले अहिले पनि देश पालेर सोध्छन् र एउटा नेपालीहरूमा अहिले पनि देशभक्ति छ एउटा नयाँ नेपाली अहिले पनि नैतिक जान्छन् सत्ता सब समाप्ता भ्रष्ट हुन्छ र भ्रष्टहरूको प्रभुत्व छ त्यो कुरा मैले माने अब अहिले चाहिँ एकदम दुष्प्रचारबाट अरूको चरित्र हत्या गरेर होइन आगजनीमा आएको छ अहिले त सिंहदार गराइदिन्छु भनेर चाहिँ सत्ता हत्याउने चरणमा यो देश आइपुग्यो त्यो कुरा सत्य हो. तर अहिले पनि एक्का दुक्का मानिसहरू देशलाई लिएर सोच्ने संवेदनशील मान्छेहरू चिन्तनशील मानिसहरू जवाबदेही मानिसहरू चाहिँ सकिसकेको कुरा म मान्दिनँ. अहिले पनि एक्का दुक्का मान्छेहरू छन् ती मानिसहरूलाई हेरेर हामीले चित्त बुझाउनुपर्छ र यो देशको सोझो गर्नुपर्छ यसलाई मर्न दिनु हुँदैन. प्रधानमन्त्रीले भने जस्तो नेपालले पनि विदेशी भूमि मिचिएको छ र नेपालीले त्यसमा विभाजित हुने मिचेको छ एक तरी भन्ने मिचेको छैन अर्को तरीले भन्ने र नेपाली नेपाली गीत फोन नपठाइदिएर यसलाई सिक्क सिक्किम बनाइदिने यस्तो कुराको भ्रममा हामीले लाग्नु हुँदैन. आफ्नो ठाउँमा सचेतन भएर उभिनुपर्छ पछि गएर त्यसले चाहिँ परिणाम निकाल्छ. जस्तो बिपीलाई पनि भारतको प्रधान भन्थे पुष्पलाललाई पनि हेर्ने हरानीहरू चाहिँ प्रकार भन्थे नभनेको होइन नि त हामीलाई पनि कसैले दरबारी आयो भने पदको लागि भने अहिलेको सूर्य केसी भिटीको लागि भन्छन् राजदूतको लागि भन्छन् बिस्तारै उनीहरू थाप्छन् त्यसपछि हाम्रो दिन आउँछ हामी पनि इन्डियन हुन्छ विशाल ओभरकम वान डे हामीले
1: डक्टर उयो राष्ट्रिय महाधिवेशन ऐतिहासिक महाधिवेशन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अब अहिलेको अवस्थामा उनीहरूले प्रदेश समाजमा सम्भवतः खारेज प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र स्थानीय तह दलविहीन बनाउने एजेण्डा अगाडि सारेको छ यसमा यहाँको भन्नु के छ त
0: स्थानीय निकाय दलविहीन हुनु चाहिँ नराम्रो होइन किनभने त्यसको अति दलीयकरण भयो संसार समितिको अध्यक्ष पनि पार्टीको हुने अनि नयाँ व्यवस्था हिजो पनि कहाँ नगरपालिकामा पुगिरहेका छन् र उहाँ बैतरी पाटनको नगरपालिकामा मेरो भ्रमणको क्रममा एउटा स्वास्थ्य कार्यक्रम थियो, त्यहाँनिर भित्तामा देखिरहेको थियो त्यो नयाँ सम्पादन गर्ने निकाय चाहिँ नगरपालिकामा डिपुटीको चाहिँ अध्यक्षतामा कमिटी गठन गरेको रहेछ। अब अमुक पार्टीको डिपुटी मेयर हुने बित्तिकै त फैसला पनि अमुक पार्टी अनुकूलमा दुष्प्रभावको खतरा हुन्छ। अब नयाँ डिजिटल सेटिङको आधारमा नयाँ दिन हुने बित्तिकै त फैसला सेटिङको आधारमा हुने पनि स्वतः सिद्धैनछ। त्यसपछि यो दलीय अति दलीयकरणको कारणले स्थानीय निकायहरू पनि अत्यन्त बदनाम भएको कुरा सत्य हो। यसको बेलामा निर्दलीय एउटा प्रवृत्ति हाबी हुनुपर्छ कि भन्ने एउटा जनमानसको बुझाइ चाहिँ हो। तर उपकुलपतिहरूको नियुक्तिले के देखायो भने यिनीहरूको उस्तरी नै नियुक्ति गर्छन् यिनीहरूले उस्तै मान्छेहरू छन् भन्ने देखाइसकेपछि निर्दलीय हुने बित्तिकै त्यो दाजुको चाहिँ हुन्छ भन्ने कुरा त भयो हो। तर यिनीहरू प्रश्न चाहिँ हो स्थानीय निकायकै प्रशासनिक संयन्त्रहरू प्रहरीहरू न्यायालयहरू बौद्धिक क्षेत्र मिडिया पनि तपाईँहरू अप्ठ्यारो मान्नुहुन्न भने तपाईँहरू पनि नन पार्टी हुनु जरुरी छ, तपाईँहरूमा पनि विवेकले काम गर्नु जरुरी छ। त्यो राजनीतिमा पढ त कोही पनि हुँदैन। तर यहाँ राजनीति भन्ने बित्तिकै टेरो मेरो गुटबन्दी बाह्रवाडी बाह्रलाई भन्थे नि त कान्तिपुरमा एउटा लेख थाप्नु पनि टिभीमा एउटा अन्तर्गत प्रसारित हुनु पनि पार्टीको सदस्य चाहिने हो भनेदेखि मान्छेले त घेना गर्ने नै हो त भएको चाहिँ त्यो हो। अब त्यस एउटा मनोबनोटमा राष्ट्रपतिले खेल्न खोजेको मात्र हो। तर त्यो गर्ने बित्तिकै नेपालीहरू सुध्रिहाल्छन् भन्ने कुरा चाहिँ होइन। हाम्रो चरित्रमा नै रूपान्तरण ल्याउनु पर्यो, हामी नै बदलिनु पर्यो। त्यहाँ चाहिँ विदेश प्रिभर गरोस्, त्यहाँ चाहिँ स्वार्थ प्रिभर गरोस्। जाति पार्टीमा आइसक्यो भने मान्छे लिङ्गमा आइसक्यो मान्छे जातीय हिसाबले सोध्छ रेडियो हिसाबले सोध्छ त्यो चाहिँ समस्याको जर हो। प्रणाली आफै समस्या हो भन्ने कुरो म चाहिँ मान्दिनँ। आचरण संस्कार होइन संविधान संशोधन संविधान संशोधन भन्छ नि सुधार्नुपर्ने संशोधित हुनुपर्ने थियो चरित्र छ उनीहरू संविधानमा समस्याको जर देख्छन्। संविधानमा के छ हिजो केपीले संवैधानिक व्यवस्था अन्तर्गत आवजीकरण गरेका थिए र तिनीहरू गराउने कुरा संविधानभित्र भएर त्यो त संविधान भन्ने कुरा एउटा जति बेलायतमा वेस्ट मिनिस्टरी सिस्टमबाट अनुप्राणित भएर अहिलेको वेस्ट मिनिस्टरी सिस्टम हामीले अवलम्बन गरेका छौँ यसको स्रोत भनेको चाहिँ बेलायत हो। बेलायतमा संविधानै छैन त त्यो भन्नु परेको छ संविधान बिना पनि बेलायत पनि रहेछ। त्यस कारण यो पन्छाउने यो एउटा विधि हो। सब समस्याको जड मान्छेको मन हो, मान्छेको आचरण हो, मान्छेको संस्कार हो। जसमा त्यो बद्लिँदैन निर्दलीय बनाए पनि त्यही हो, राष्ट्र बनाए पनि त्यही हो, बालिका भए पनि त्यही हो, बोले पनि त्यही हो, नबोले पनि त्यही हो। अरू मैले भने सेवा आएको अध्यक्ष हिमालयले चुनाव हारेको नठाउँदा लगेर बनाउँथ्यो अहिले पनि त्यही कुरा
1: भयो।
0: केपीएलले भोला खातालाई जिति केहीमा बनाउँथे अहिले पनि भोलाइ खातालाई बनाए अनि आज गरेको राजनीलाई मै गरेको चरित्रलाई त्यस्तो हुन्छ। त्यही कारण चरित्रको हामीले रूपान्तरण ल्याउनु पर्यो। जबसम्म चरित्रमा हामी रूपान्तरित हुँदैनौ तबसम्म कुनै प्रणालीले काम गरेर त्यसले जनतालाई फल दिँदैन। अब अहिलेको हकमा चाहिँ जनताले बिपिआईबाट यो नयाँ सत्ता समर्थनमा ल्याएका छन्। पाँच वर्ष उनीहरूले पर्खिनुपर्छ, अहिले हतार गर्नुको केही पनि हक छैन। अहिले के देखाइ भएको छ उनीहरूमा पर्खेर बसौँ न उनीहरू अनि थाहा हुन्छ उनीहरूले के गरेका थिए भनेर अहिले थाहा हुँदैन हतार गर्नु।
1: अब डाक्टर प्रवेशहरूले खारेज गर्नुपर्छ भन्ने खालको जुन आवाज उठाएको छ यसमा यहाँ पनि ओके हो यो ठिक छ अहिले प्रवेश अलिकति व्यवहार थप्ने एउटा संस्था मात्र बन्यो भन्ने खालको आवाजहरू आइरहेको छ नि डाक्टर।
0: अब प्रवेश संरचनाको बदनाम भएको त्यो कुरा सत्य हो, किनभने यस्तै कारणले हाम्रो बजेटको 60% चालुतर्फ विनियोजित छ। अब अहिलेको अर्थमन्त्री चाहिँ एकदम आर्मीबाट पढेर आएको विश्व ब्याङ्कमा काम गरेको सुटाउने अब युवामा जान्ने अब त भन्थे। तर पुरानो यो सडक अर्थमन्त्रीले पनि पुँजीगत खर्च 20% नै गराएको थियो, चालु खर्च 60% नै विनियोजन गराएको थियो। अहिलेकोले पनि 60% नै चालु खर्च विनियोजन गरेको छ किनभने सबै पैसाहरू तलब पत्ता सुविधा इत्यादिमा जान्छ। अब कमसे कम अहिलेको अर्थमन्त्रीले त्यो चालु खर्चलाई घटाएर खोटी नगरे पनि 50% मात्रै गरिदिएको भए त्यो खुबी रहेछ अर्थमन्त्रीले भन्नुहुन्थ्यो। अब तपाईँबाट मान्छे माथिबाट मुहानमा तपाईँले जे संकलित गर्नु भएको छ प्रभावित त त्यही त हुने होला। गरिन्थ्यो त्यस्तो प्रकारले विनियोजन गर्नुभएको छ। पहिला विकास निर्माण भएन भनेर साठी तिर्सन
1: नेपालीहरू
0: कसरी विकास निर्माण हुन्छ? होइन कि राष्ट्रिय सभा चाहिँ एकदम बोजिलो भयो, चुनाव हारेका लटै परलाई त्यहाँ लगेर नेताका साथीहरूलाई दलकैहरूलाई त्यहाँ लगेर थुपारिएको छ। त्यो राष्ट्रिय सभाको औषधि केही केही छैन। अब कसै समस्याको कुरा पनि उनीहरूले के घटना गरेर केन्द्रमा चाहिँ श्रीमान मन्त्री छ, प्रदेशमा श्रीमतीलाई मन्त्री बनाइदियो। अनि यहाँबाट त्यो केन्द्रको मन्त्री जनकपुर गयो, सयवटाको गाडीको काफलाले स्वागत गरेर चाहिँ सेक्वा खुवाएर चारसी खुवाएर प्रदेश सिद्ध्याएर हामी देखिरहेका साइकल बाँध्नु भन्यो, भ्रष्टाचार गर्यो। त्यसपछि सम्पूर्ण व्यवस्थाहरू एकदमै बदनाम भयो। त्यसपछि जनमानसमा के थियो भने यिनीहरू बोल्दिनेछन्, यिनीहरू पञ्ची पनि हुन्थ्यो भन्ने कुरा, तर मानसको मनोविज्ञान थियो र त्यो मनोविज्ञानमाथि यिनीहरूले खेल्न आँटे जस्तो मलाई लाग्छ। र राष्ट्रपतिको महाधिवेशनमा त्यो कुरा आएर तीव्र प्रतिक्रिया भयो। अब मधेस जातिहरूकै स्वार्थको लागि त्यो ल्याइएको थियो। सिद्धान्त त सङ्घीय व्यवस्था एकदमै राम्रो थियो, किनभने त्यो पावर सेयरिङसँग सम्बन्धित थियो, तर यहाँ त चाहिँ सुविधात्मक प्रतिष्ठासँग चाहिँ त्यसलाई सम्बन्धित बनाइदिइसकेपछि यसको के अर्थ छैन भन्ने कुरा हो। तर अब रविला निकाले आर्थिक अब सिकेर आफ्नो सेनाको विघटन गरिदिनुपर्छ भन्ने भन्दा गए अहिले दिनबाट यो बन्दा त अलगै हो, अहिलेसम्म महानको प्रधानमन्त्री हुँदै हुन्छ भनेर खर्चिदियो किताबमा गएर। हामीले भनेको नआउने बित्तिकै अब पर्वरामा थालिहाल्यो, यस्तो त नेता छ। यो समस्याको जग्गा हो, यो कुरा बुझ्नुपर्छ र सदनको नेतृत्व निर्माण गर्नु पर्यो, सदनको सलाह परिकल्पना गर्नु पर्यो, सदनको आचरण गर्नु पर्यो, त्यो मुख्य कुरा हो। अब हामी अहिले कुनै एउटा भिजन छैन, होइन अब पढ्न पत्र सोचेकै छैन, त्यसले मेरो भन्न पत्र सोचेकै छैन, त्यो तहको मान्छेहरू त हुने कुरा यही नै हो। त्यस कारण त्यहाँ हामी केन्द्रित हुनु पर्यो, जबसम्म त्यहाँ हामी पुग्दैन तबसम्म यस्ता विचार विमर्शबाट कुनै पनि परिणाम आउँछ भन्ने कुरो देखाएर आउँदैन। अब यो सकिने कुरा मात्रै हो कि सकिनु भयो कि सकिनु गर्छ, दुईटा मात्रै विचार गर्छ नेपालीसँग कि सकिने गर्छ होइन सकिनु गर्छ के क्षमता उनीहरूले गरौँ। मैले चाहिँ एउटा वास्तविकता देखाइदिएको क्षमता उनीहरूको।
1: यहाँको महत्वपूर्ण सुझाव र समयको लागि धेरै धेरै धन्यवाद दर्शक, नमस्कार। सुरेन्द्र केसी आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी लिएर जाउँ। निम्न बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्व सुनाम राष्ट्रिय जीवन बिमा कम्पनी सदिको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामसभा।
3: भरपूर मनोरञ्जन सहित बाटो 979 क्रिस हेमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै विजेताको डिनर टाइमर अथवा क्रिस हेमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलिखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ काठमाडौँ।
4: नानीदेखि लागेको बानी मेरो पनि

आफन्तको हात हातमा पुर्याउन आयो निगरौँ।

0: देशमा राजनैतिक विश्लेषक हरि शर्मा हुनुहुन्छ। शर्माजी, नेपाली अनि धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड
1: मर्निङ।
0: सर, अहिलेको अवस्था दिनको समीक्षा गरौं। सरकार कस्तो बाटोमा छ, सरकारले के कसरी आफूलाई अगाडि बढ़ाइरहेको छ, जनताका भावनाहरू, आकांक्षाहरू, सुशासन, तत्कालीन दुला फाबिने केस अगाडि दिएका वाचा, घोषणा पत्र, 100 शासकीय सुधारका काममा सरकार कसरी भएर अगाडि बढ़िरहेको हो यहाँको विचारमा?
1: धेरै धेरै धन्यवाद। यो गएको निर्वाचनले जुन भदौको व्यङ्ग्य आन्दोलनपछि जुन भएको भावना गएको थियो, गएको निर्वाचनले एक किसिमको ठुलो म्यान्डेट दिएको, झन्डै दुईकीलाई अथवा दुईकीलाईकै सरकार अहिले हाम्रो बीचमा छ र यसले जनताको बीचमा आफूले गर्ने कामहरू, सहयोगमा गर्ने कामहरू भनेर एउटा रिस्ता पनि लिएर आएको थियो। हुन त अब त्यस रिस्तालाई के भयो के भएन भनेर ठिक पार्क लगाएर हेर्ने प्रक्रिया एउटा हुन्छ, होइन, कति गर्न सक्यो कति गर्न सकेन भनेर। तर मलाई के लाग्छ भने राजनीति अथवा मुलुकको परिवर्तनहरू ठिक लगाउने कुरा मात्रै होइन, किनभने कतिपय हुन त हो लामो यात्राको लागि पहिलो कदम जरुरी हुन्छ, दोस्रो कदम पछि जरुरी हुन्छ, बिस्तारै हिँड्नुपर्ने हुन्छ। तर जसरी यो सही मुद्दालाई प्रस्तुत गरियो त्यो सबै चाहिँ सबै चिजको औषधि जस्तो चाहिँ होइन। दुई मन छ मेरोमा, यसलाई मैले सकारात्मक पनि दिएको छु र यति नै भर पर्ने हो कि सय दिनमै यत्रो संरचनात्मक परिवर्तनहरू गर्नको निम्ति के के चाहिन्छ भन्ने कुरामा चाहिँ समाजमा मतमतान्तर छ। हामीसँग अहिलेसम्म कुनै पनि यस्तो वैज्ञानिक रूपमा गरिएका सर्वेहरू खुला रूपमा आइसकेका छैनन्, किनभने यसको परिस्थिति जनताको अभूतपूर्व के भन्ने एउटा मतका आधारमा विजयी सरकार छ। मानिसहरूलाई यत्रो प्रचण्ड जनताले विश्वास गरेको सरकारका बारेमा बोल्न, टिका टिप्पणी गर्न अलिकता सङ्कोच भएको मैले देखिराखेको छु।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा दिन शर्माको नमस्कार। जम्मूको रसुङ्गा नगरपालिका 8 गजिरा स्थितका रसुङ्गा सड़क खण्डमा आज बिहान भएको गाड़ी दुर्घटनामा 1 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। रसुङ्गा पोखरीबाट तम्कासतर्फ जाँदै गरेको लु 1 6 1 5 2 8 नम्बरको सफारी जीप राति 3:30 बजे दुर्घटना हुँदा 4 जना घाइते भएका थिए। घाइते मध्ये रसुङ्गा नगरपालिका 2 बाघमारे घर भई हाल बस्पात बस्ने 16 वर्षीय सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभा अस्पतालमा रेफर गरिएको थियो। उनको केही उपचारका क्रममा मृत्यु भएको जिल्ला परिकारीले गुलमुले जानकारी दिएको छ। दुर्घटनामा प्युठानको नौबाहिनी गाउँपालिका 1 घर भई हाल बसपात बस्ने 17 वर्षीय अर्जुन बुढाखुटीको बायाँ हातमा सामान्य चोट लागेको छ। त्यसै गरी बागमुङ भीमा गिठे घर भई हाल रेसुङ्गा नगरपालिका 8 बसपात बस्ने 18 वर्षीय गणेश परियारको कोखा र बायाँ खुट्टामा चोट लागेको छ भने रेसुङ्गा नगरपालिका 9 चारूखोला निवासी 18 वर्षीय आयुष गैरेको बायाँ हातमा सामान्य चोट लागेको छ। काइटेलको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ। सफारीमा 6 जना सवार थिए, तीमध्ये 2 जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजा सहित एक भारतको नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार राज्यको बेतिया जिल्लाका 32 वर्षीय गुड्डु वर्मालाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरीले पर्साले जनाएको छ। इलाका प्रहरीले चराकी टोलबाट आइतबार राति खुटिएको प्रहरीको टोलीले जगन्नाथपुर गाउँपालिका बोस्ते फिनौदा चाली चोक भारततर्फ जाँदै गरेका बिहार सिंह XCU 3544 नम्बरको सेतु रंगको कारलाई रोकेर चेकचार्ज गरेको थियो। त्यसक्रममा उक्त कार भित्रमुकार राखिएको अवस्थामा 10 वटा पोकामा रहेको 1 किलो 638 ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गाँजा र कारसेट नियन्त्रणमा लिएका वर्मालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। इतर समूहले निवर्तमान सभापति सहभागी देवालको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। बैठक काठमाडौँका चिन्देबीमा खोलिएको सम्पर्क कार्यालयमा दिउँसो 1 बजे बोलाइएको छ। प्रस्तुत सचिवालयका अनुसार बैठकमा काठमाडौँमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्व पदाधिकारी र पूर्व केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। गत शुक्रबार निवर्तमान कार्य विभाग सभापति खड्काको गलफुटार स्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो। बैठकपछि नेता मुन विश्वकर्माले सोमबार चुन्दैनीय सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए। नेता विश्वकर्माले साथै प्रदेशमा बोलाहरू सम्पन्न भइसकेका र अब राष्ट्रिय ढोलाको तयारी गरिएको पनि बताएका थिए। बैठकबाट राष्ट्रिय ढोलाको नीति तोकिने उनको भनाइ थियो। हामीसँग खबर आज बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आफन्तको हात हातमा पुर्याउन आइएमई

0: फुटबलको मजा एलटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एयर पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलटी लाइट्स गुड अब बाँकी खबर दर्जाको जगदिना गाउँपालिका पाँच गौरी गाउँमा आइतबार बिहान आएको बाढ़ीबाट प्रभावित परिवारलाई जिल्ला विपद कमाण्ड पोस्ट मार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ। उद्योग वाणिज्य संघ नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन संचालन केन्द्रको समन्वयमा संकलन गरिएको राहत सामग्री प्रमुख जिल्लाधिकारी जुनु हमाल ढकालले जगदिल्ला गाउँपालिकाका अध्यक्ष नारा सिंह रोकाईलाई हस्तान्तरण गर्नुभएको हो। गाउँपालिकाले सोमबारदेखि प्रभावित परिवारलाई राहत वितरण गर्ने जनाएको छ। त्यस्तै हस्तान्तरण गरिएको राहतमा 25 स्थान नेपाल 5 बोरा चिउरा 1 बोरा भूसा 6 कार्टुन चाउसो 2 कार्टुन बिस्कुट 10 थान कम्बल 6 थान बाल्टिन 8 थान चक 22 थान साल र 16 जोड़ जुत्ता 10 जोड़ चप्पल तथा नगद 43,515 रूपियाँ रहेको छ। यसअघि नै जगदिना गाउँपालिकाले आफ्नो स्रोतबाट बाढ़ी पीड़ितका लागि 4,60,000 रूपियाँ राहत वितरण गरिसकेको छ। गाउँपालिका अध्यक्ष नारा सिंह रोकाईका अनुसार पूर्ण रूपमा विस्थापित परिवारलाई प्रति घर फुरी 30,000 रूपियाँका दरले 2,40,000 रूपियाँ क्षति बेहोरेका 19 घर धुरीलाई प्रति घर धुरी 10,000 रूपियाँका दरले 1,90,000 रूपियाँ वितरण गरिएको छ। बाढ़ीमा ज्यान गुमाएकी आनन्दी विक्कको परिवारलाई थप 50,000 रूपियाँ राहत उपलब्ध गराइएको छ भने गाउँपालिकाका अनुसार बाढ़ीबाट 35 घर धुरी प्रभावित भएका छन् भने 7 घर धुरी पूर्ण रूपमा विस्थापित भएका छन्। हाल प्रभावित परिवारलाई आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ। फिफा विश्वकपको नकआउट चरणको रोमाञ्चक र तनावपूर्ण खेलमा 10 खेलाड़ीमा सीमित इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलको अन्तिम समयसम्म दुवै टोली बीच कडा प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हाफ इंग्ल्याण्डको पक्षमा रह्यो। 36 मिनटमा बुकायो साकाको पासमा जोर बल्किङले कोलकाता टोलीलाई अग्रता दिलाएका छन्। 2 पेनाल्टी र 1 रातो कार्डले खेल निकै उत्तार चढ़ावपूर्ण बनेको थियो। अब क्वार्टर फाइनलमा इंग्ल्याण्डले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। नर्वे गैराती ब्राजिललाई 2 गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्कम बाटो प्रसारण भइरहेको नेपाली खबर अघिल्लो दिने 11 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।
1: Radio Sinai 89.8 MHz
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सोचिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या?
8: हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
6: हामीले त ध्यानै नदिएको,
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश नमिन्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुशी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता न है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के सुन नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अहिले भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक दूरी ध्यानमा राखी, स्टे इन टच विदाउट टच, गर प्रिय सँगसँग तपाईँ सब घरबाटै गरिने अनलाइन सब, क्लासिक टेक इज अलवेज टप, सुविधा यसमा धन्ना छ है, क्लासिक टेक धन्ना छ है।
0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग, डेबिट कार्ड, क्रेडिट कार्ड, ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने, सम्पर्क 9801004477।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
9: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

I'm not sure if I'm going to be able to do that.

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: ए गन्जु यहाँ आइज त।
2: के हो दाइ,
1: भोलि तल त्यो गजुरी बिहेमा
2: चिए
1: नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो कुरा
1: गोपी सूत्रबाट?
2: ए दाइ।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

उसलाई त भरे म पटाउँछु हेल्प गर्न

प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीजा मनोरंजन को अति साहेब यहो रेडियो साहेब 99.88 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:20 PM

र जीवनको समस्या सर्वेक्षणमा मन्त्री मेहता अवैध संरचना तत्काल हटाउन चेतावनी। कांग्रेस स्थापना उत्तरसम्म राष्ट्रिय घोडाको तयारीमा हिराको मिति टेक्न सुन देवीमा आज बैठक बस्दै दोहोरो चपेटामा राधा स्वामीका सुकुम्बासी एकातिर बारीको ड्रग अर्कोतिर सरकारको चेतावनी वर्षाका कारण जनजीवन कष्टकर। निरन्तर सवारी दुर्घटना र सड़क सुरक्षामाथि प्रश्न एक सातामै तीन ठूला सड़क दुर्घटना गुल्मीमा गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु तीनजना घाइते डेल्टाका बाढ़ी पीड़ितलाई नगद सहित खाद्यान्न लत्ता कपड़ा र त्रिपाल वितरण। खानेलीको अन्त्येष्टिका लागि तेह्रमा विशाल जुलुस बदला लिनुपर्ने आवाज चर्किँदै सम्वादको शुरू भएको शोक विवादसम्म रहने रूसले पनि युद्ध अन्त गर्ने बारे ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता। र दश खेलाड़ीमा सीमित इंग्ल्याण्डको सनसनीपूर्ण जीत क्वार्टर फाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्ने तिम्बू गोलले पराजित मेक्सिको विश्वकपबाट बाहिर ब्राजिल बाहिर सुझे नेमारले लिए सन्यास।

0: Tu akant open, aktivit oni karobar, sa fili sangara. Easy mas easy, banalde haradi. Global smart plus, life ko pesmabaji.
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भेटो सरकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय, रामशाह पथ, काठमाडौँ.

0: DJ, DJ.
1: You are wrestling. My body is with you.
2: काठमाडौँका रेडियोनार 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट संघीय संसद भवन सिंह दरबारमा प्रतिनिधि सभाको बैठक अहिले जारी रहेको छ। आजको बैठकका लागि संसद सचिवालयले तय गरेको कार्यसूची अनुसार विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्य अघि बढ़ाइएको छ। आजको बैठकमा प्रधानमन्त्री बालिन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्ताव स्वीकृत भए लगत्तै मन्त्री गौतमले सो विधेयक संसदमा प्रस्तुत गर्नुहुनेछ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक संस्कृति सम्पदा विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ। त्यस्तै संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। बैठक दिउँसो सभा 12 बजे सिंह दरबारमा बस्ने जनाइएको छ। आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम रहेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ। यसै गरी बैठकमा भूमि व्यवस्था, सरकारी संजना मिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका प्रश्नको पनि जवाब दिने कार्यक्रम तय भएको छ। यसका साथै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी सकारात्मक मुक्त गराउने अभियानलाई तीव्रता दिन आइतबार साझा गृहमन्त्री सुदन कुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गर्नु भएको छ। शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिनुभएको छ। त्यसको निरन्तरता स्वरूप आइतबार गृहमन्त्री पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित संरचनाको अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभएको हो। निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरिएको छ। स्वास्थ्य मन्त्री मेहताले अस्पताल प्रशासनले गत असार 5 गते जारी गरेको 15 दिने सूचना सकिँदा समेत संरचना खाली नगरिनु दुःखद भएको उल्लेख गर्दै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमण मुक्त गराइने बताउनु भएको छ। कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयको स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ। नेपाली कांग्रेसको संस्थापक इतर समूहले आज 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। बैठक काठमाण्डुको चुनदेवीमा खुलिएको सम्पर्क कार्यालयमा दिउँसो 1 बजे बोलाइएको निवर्तमान कार्यविभाग सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा काठमाण्डुमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्व पदाधिकारी र पूर्व केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। गत शुक्रबार निवर्तमान कार्यवाहक सभापति खड्काको गल्फुटाल स्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो। बैठकपछि नेता मिन विश्वकर्माले सोमबार सुनदेवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए। नेता विश्वकर्माले साथी प्रदेशमा भेलाहरू सम्पन्न भइसकेका र अब राष्ट्रिय भेलाको तयारी गरिएको पनि बताएका छन्। हामीसँग खबर अल्सीमाथि छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: मेरो पनि एउटा बानी थियो।

0: चाहिँ मिलाइयो जिन्दगीमा सधैँकिमा एकमा सुत्थ्यो तर पनि म मुक्त हुन्थ्यो किनकि मेरो थाहा थियो रगुल बैनमा मेरो बाबादेखि मेरो छोरी सारी सबैले सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नगर ब्याङ्कमा खाता छ कि छैन त
2: फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एयर पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ एक्सचेन्ज भ्यालु प्लस ओएस फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एसी लेट्स गेट

0: अर्थको साथ अर्थ सबैजी कपिसको
1: अब बाँकी खबर देशका विभिन्न जिल्लामा एक सताभित्र भएका टिन्टुला सड़क दुर्घटनाले सड़क सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। विशेष गरी दैलेखको कडाई राजमार्गमा भएको यात्रुभाग फोर्स गाड़ी दुर्घटनामा विपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन। असर एक्काइसको आइतबार डोल्पा जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएक सबै एघारजना घाइते भएका छन्। डोल्पाकी प्रमुख जिल्लाधिकारी जुन हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। दैलेखको चामुण्डा बिमला सुनि नगरपालिका साथ स्थित साथ सागे टाँडा क्षेत्रमा 6-18 गते भएको फोर्स गाड़ी दुर्घटनामा बेपत्ता भएको खोजी कार्य अझै जारी रहेको छ। त्यस्तै डोल्पाको जगदुम्मा गाउँपालिका पाँच गौरी गाउँमा आइतबार बिहान आएको बाढ़ीबाट प्रभावित परिवारलाई जिल्ला विपद कमाण्ड पोस्ट मार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ। उद्योग वाणिज्य संघ नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन संचालन केन्द्रको समन्वय संकलन गरिएको राहत सामग्री प्रमुख जिल्लाधिकारी जुन हमाल ठकालले जगदुम्मा गाउँपालिकाका अध्यक्ष नारा सुम्रुकालाई हस्तान्तरण गर्नुभएको हो। गाउँपालिकाले सोमबारदेखि प्रभावित परिवारलाई एक राहत वितरण गर्ने जनाएको छ। हस्तान्तरण गरिएको राहतमा 25 थान त्रिपाल, 5 बोरा चिउरा, 1 बोरा भुजा, 6 कार्टुन चाल छौ लगायतका रहेका छन्। यसअघि नै जगदुम्मा गाउँपालिकाले आफ्नो स्रोतबाट बाढ़ी पीड़ितका लागि 4,60,000 रूपियाँ राहत वितरण गरिसकेको छ। गाउँपालिकाका अनुसार बाढ़ीबाट 35 घरधुरी प्रभावित भएका छन् भने 7 घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन्। हाल प्रभावित परिवारलाई आफन्तका घरमा स्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ। दिल्लीको रसिन्दा नगरपालिका 8 गोजुरा स्थित तुङ्घास रेसुङ्गा सड़क खण्डमा आज बिहान भएको गाड़ी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 3 घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तम्घास तर्फ आउँदै गरेको लु 1615 नम्बरको सवारी जीप राति 3:30 बजे दुर्घटना हुँदा 4 घाइते भएका थिए। घाइते मध्ये रेसुङ्गा नगरपालिका 2 बागमारे घर भए हाल बस्तार बस्ने 16 वर्षीय सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तुङ्घासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास पालपारी फर्काइएको थियो। उनको त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायक उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन्। दुर्घटनामा प्युठानको नौ बाहिनी गाउँपालिका एक घर भई हाल बस्पार बस्ने 17 वर्षीय अर्जुन बुढाथेरीको बायाँ हातमा सामान्य चोट लागेको छ। त्यसै गरी बागलुङ निमदिटे घर भई हाल रेसुङ्गा नगरपालिका 8 बस्पार बस्ने 18 वर्षीय गणेश परियारको कोखा र बायाँ खुट्टामा चोट लागेको छ। सफारीमा 6 सवार थिए, तीमध्ये 2 भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। केतुपुर स्थित राजा स्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूको जनजीवन वर्षाका कारण कष्टकर बनेको छ। एकातिर टेन्टभित्र गाड़ी र पानी पसेर सुकुम्बासीहरू बिचल्लीमा परेका छन् भने अर्कोतिर सरकारले असार 24 गतेभित्र बैंक खाता नम्बर उपलब्ध नगराई राहत रकम नदिने चेतावनी सहित सूचना पास गरेपछि पीड़ितहरू थप दबावमा परेका छन्। हरेक वर्ष वंशीघाटको बाढ़ी पसेर डुबानमा पर्ने केतुपुरको राजा स्वामी सत्सङ अहिले पनि जुनसुकै बेला डुबानमा पर्ने उच्च खतरामा छ। असार 20 गते शनिबार परेको भारी वर्षाको पानी सुकुम्बासीहरू बस्दै
2: रेडियो साइन 89.8 MHz।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 056-493-495।
4: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई हस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि? गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्थ्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाउ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु।
1: है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखि

0: ले भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
1: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चलाउनु इन्टरनेट र टेलिभिजनलाई युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्रसिद्ध छोयो कि छोयो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: तर्फ ध्यान आकर्षण गराएका छन्। काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारले सरकारबाट उपलब्ध गराइने 25,000 रूपियाँ पुनर्स्थापना खर्च लिनका लागि आज भित्रै आवेदन दिनुपर्ने भएको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आज असार 22 गते भित्र आवश्यक प्रक्रिया पूरा गरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो। चालू आर्थिक वर्षको अन्त्यसँगै सरकारको अनलाइन भुक्तानी प्रणाली आगामी असार 24 गतेबाट बन्द हुने भएकाले समितिले भुक्तानीका लागि यसको समय सीमा तोकेको हो। आज कार्यालय समयभित्र आवेदन नदिने परिवारले यो आर्थिक सहयोग नपाउने र असार 24 गतेपछि आउने कुनै पनि निवेदन कार्यान्वयन नहुने समितिले स्पष्ट पारेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरूङले प्रतिष्ठानको संयुक्त अनुगमन गरेपछि यसको निर्णय गर्दै आवश्यक निर्देशन दिनुभएको हो। प्रतिष्ठानमा स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाइने मन्त्री मेहताले बताउनु भएको छ। यसका साथै संस्थागत सुधारका लागि छुट्टै कमिटी गठन गरी कार्यक्रमहरू कार्यान्वयन गरिने भएको छ। सरकारले उपलब्ध गराउन आएको अनुदान रकम नपाएको भन्दै कैलाली र बर्दियाका उख किसानहरू काठमाडौँ आइपुगेका छन्। किसानहरूको एक प्रतिनिधि मण्डलले आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई भेटेर अनुदान वितरणमा भएको ढिलाइ र आफूहरूले भोगेका समस्याबारे ध्यान आकर्षण गराएका छन्। देश सरकार 14 मध्ये 13 सुगर मिलको अनुदान भुक्तानी भइसके पनि राजपुर सुगर एण्ड केमिकल्स इण्डस्ट्रीजसँग जोड़िएका 779 कृषकले पाउनुपर्ने 2,85,90,000 भन्दा बढ़ी रूपियाँ रोकेर उनीहरू आर्थिक संकटमा परेका छन्। कार्यक्रममा मन्त्री चौधरीले किसानका मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै प्रशासनिक प्रक्रिया पूरा गरी यथाशीघ्र भुक्तानीको प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ। किसानहरूले चैत महिनामै विवरण पठाइए पनि रकम नपाउँदा राज्यबाट ठगिएको महसुस भएको गुनासो गरेका छन्। उनीहरूले बाँकी अनुदान तुरन्त उपलब्ध नभए आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्न चेतावनी समेत दिएका छन्।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: अवसरमा गएर जम्मा गरायो। समयसँग हुँदै गयो, बचत पनि थरी थरी किन्न लाग्यो। जिन्दगीमा सधैँ किन लेख्न सोध्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोभेम्बरमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
2: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अपटु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।

0: Ravazzi, mi pare che ci sia un gioco. Questa fa insomma con un gioco, ma è un cazzo.
1: बाकी खबर काठमाडौँको गंगाउ स्थित नयाँ बस पार्कमा मानव व्यक्ति खण्ड लागू औषध विरोध सप्ताहव्यापी सचेतना कार्यक्रम शुरू भएको छ। प्रहरी प्रधान नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गंगाउले संयुक्त रूपमा यो अभियान थालेका हुन्। कार्यक्रममा उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुनिल सिंह राठौरले अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि नागरिक र प्रहरी बीचको सहकार्य आवश्यक रहेको बताउनु भएको छ।

0: आफ्नो सवाई कुलत बाट जोगाउन र समाजमा लुकेका अपराध नियन्त्रण गर्न सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। एक सातासम्म चल्ने यस अभियान अन्तर्गत बस्तर क्षेत्रका होटल रेस्टुरा विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। नगरपा राशिको पाल्यु नन्दन गाउँपालिकाका अध्यक्ष वैश्व प्रसाद गुप्ता विरूद्ध 3.5 करोड़ रूपियाँ भन्दा बढ़ी गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीत अर्थिक सम्पत्ति कमाएको भन्दै आज गुप्ता सहित परिवारका 5 जना विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आयोग पुष्टि हुन नसकेको 3.45 करोड़ रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति परिवारका सदस्यका नाममा समेत राखेको भेटिएकाले उनका बुबा वंशराज गुप्ता, आमा धाममती तेरी तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ता विरूद्ध पनि सजायको माग दावी गर्दै मुद्दा चलाइएको छ। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै अग्रिम बुकिङ खुल्ला गरेको छ। कम्पनीले पोखरा दुबई उडानलाई दीर्घकालीन रूपमा संचालन गर्ने तयारी गरेको हो। फ्लाइ दुबईका नेपाल स्थित जनरल म्यानेजर नगरा शाहीका अनुसार यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क र टोकियो लगायत देशको 60 भन्दा बढ़ी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज यात्रा गर्न सकिनेछ। स्थानीय घरधनीहरूको विरोधका कारण गत शुक्रबारदेखि रोकिएको वीरगंजको मुख्य सड़क विस्तारको काम आजदेखि पुनः शुरू गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने यस सड़कको दायाँ बायाँ 25-25 मिटरभित्र रहेका संरचना हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। आज बिहानदेखि गण्डक चोकको बहुअरी क्षेत्रबाट 4 डोजर लगाएर सड़क सीमामा पर्ने घर टहरा भत्काउन थालिएको छ। संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार भोलिदेखि जनकपुर, सिन्धुली र हेटौडाबाट थप 10 डोजर मगाएर काम अघि बढ़ाइनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: 내 기둥을 나서 맞서 부르자면 다시 보는 사람
1: Jaipur Manorama Sanctuary, Mataru Nose Unase, Jus Home Cup, FIFA World Cup 2026 Season Pass dinohos. Na paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus. Yadi ajai linu bhayeko chaina bhane ajai najikaiko dealer bhai marfat wa Jus Home Cup customer support 01421766 ma sampark garnuhos.
2: विदेशका खबर युक्रेनको राजधानी किममा रूसले आज बिहानी भएको क्षेत्रस्त्र र ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ठूलो आक्रमण हुन सक्ने चेतावनी दिएको केही घण्टामा यो घटना भएको हो। आक्रमणमा परिघाइते भएका 46 जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ भने अन्य केही मानिसहरू अझै फँसेको अनुमान गरिएको छ। रूसले ब्यालिस्टिक र क्रूज मिसाइल प्रयोग गरेर त्यहाँका आवश्यक भवनहरूमा क्षति पुर्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यता चीनले आज आणविका पनडुब्बीबाट प्रशान्त महासागरतर्फ एउटा क्षेपास्त्र परीक्षण गरेको छ। चीनिया सेनाको वार्षिक अभ्यास अन्तर्गत नियमित कार्यक्रम भनिएको यस परीक्षणप्रति छिमेकी मुलुकहरू जापान, अस्ट्रेलिया र न्यूजील्याण्डले गम्भीर चिन्ता व्यक्त गरेका छन्। अस्ट्रेलिया र जापानले परीक्षणको अग्रिम सूचना पाएको बताए पनि यस्ता कदमले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्ने टिप्पणी गरेका छन्। न्यूजील्याण्डले प्रशान्त टापु राष्ट्रहरूलाई क्षेपास्त्र परीक्षण स्थल बनाएको हेर्न नचाहेको भन्दै यसलाई अस्वीकार्य र चिन्ताजनक भनेको छ। अब अन्तमा एउटा खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि खेलाड़ी अक्सन आज आयोजना गरिएको छ। नेपाल क्रिकेट संघ क्याम्पका अनुसार यस पटकको अक्सन मार्फत प्रत्येक फ्रेन्चाइज टोलीले थप 2 जना नेपाली खेलाड़ी आफ्नो टोलीमा अनुबन्ध गर्न पाउनेछन्। अक्सनका लागि देशभरका 347 खेलाड़ीले नाम दर्ता गराएकोमा छनौट प्रक्रियापछि 155 जनालाई अन्तिम सूचीमा समावेश गरिएको छ। यीमध्ये 52 जना खेलाड़ी विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्। क्याम्पले खेलाड़ीहरूलाई 3 श्रेणीमा वर्गीकरण गरेको छ, जस अनुसार श्रेणी एमा 5, श्रेणी बीमा 27 र श्रेणी सीमा 123 जना खेलाड़ी छन्। एनपीएलको पहिलो संस्करण जनकपुर बोल्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट। सदनका प्रश्नहरूको जवाब दिन सरकारलाई सभामुखको रूलिङ, संसदमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति कंग्रेसको आपत्ति, कर्णालीको सड़क दुर्घटना र पीतल उद्धारको विषयमा सरकारको ध्यान आकर्षण। सुकुमवासीलाई राहत लिन आज अन्तिम मौका, फारम नभरे 25,000 गुमाउने। बीपी प्रतिष्ठानका पुराना कर्मचारीको सम्पत्ति छानबिन गरिने, स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रीहरूको अनुगमन। अनुदान नपाएपछि कैलाली र बर्दियाका उप किसान काठमाडौँमा, समस्या समाधानको पहल गर्ने मन्त्री चौधरीको प्रतिबद्धता, लागु औषध र मानव बेचबिखन विरूद्ध सबै एकजुट हुन नेपाल प्रहरीको आह्वान। युक्रेनको राजधानी किएवमा रूसी आक्रमण, 10 जनाको मृत्यु। चीनद्वारा प्रशान्त महासागरमा क्षेत्रस्त।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाउ,
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु?

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अहिले भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के भयो, के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए, के सकिनु नि। गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
10: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
11: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: Wow.
1: ओइ मिस तामाङ मेरे नि सबै
0: तामाङहरू
2: हो र
0: उसलाई त भरे म पठाउँछु
2: पत्तै हो
0: तपाईँ गर्न

0: रेडियो
1: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा जय मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz. सहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
2: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
3: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
5: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
8: नेपाल सरकार विज्ञापन
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
1: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् व्यक्ति वा संस्थालाई
10: किन खोज्नु भएको होला हजुर
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन
12: आज त धारामा कति धेरै धमिलो पानी आएछ है
13: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आङ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
12: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखे पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
14: ओहो काकी के कस्तो पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
15: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
14: के अरे नानी त भर्खर 17 जिल्लाले होइन र
15: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
14: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
15: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
16: नमस्ते डाक्टर सर
17: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
16: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
17: यहाँ यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि?
16: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
16: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
16: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
17: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
21: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
20: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
21: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
20: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
21: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: विश्वामा सुन्न सुन, हाम्रो मामीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
23: हो र? होइन मलाई त्यस्तो त।
24: सरिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
23: के भएन मिस,
24: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
23: हुन्छ।
21: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: के भने के हो सन्चो भएन?
25: होइन, यतिकै जाने मन लागेन।
26: यतिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो थियो? लगेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिमाको बुवा।
25: नमस्ते, कति टाइमले पाल्नुभयो?
26: आज रिमाले यसको जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
25: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिमा, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न। हस् म्याडम।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना संगीत मनोरंजन को अटूट साहेनी यहो रेडियो साहेनी 99.8 मेगाहर्ज
1: के हो दाई?
2: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो कुरा?
2: कुटी सूत्रबाट।
1: ए दाई।

जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो यो कुरा? कुकी सूत्रबाट।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: डिजिटल प्राविधिक सेट
1: के तपाईँ स्थानीय गीत सीमित रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: नेपाली सांगीतिक क्षेत्रमा अनुभवित रूपमा
1: हाम्रा विशेषताहरू
0: आफ्नै प्रोडक्सन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षकका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: फेरि सम्झौता डिजिटल प्राविधिक
1: उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: फेरि सम्झौता डिजिटल प्राविधिक
1: नव प्रतिभाका लागि विशिष्ट स्थान जानकारीको लागि
0: डिजिटल प्राविधिक
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146 96 46 26 हामीसँग तपाईँको सेवामा।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Finding 89.8 MHz。
1: 山西农三美四站，阿西里下着过八十多度 ，8:05 PM。नमस्कार संसदीका दिदी,
2: नमस्कार नमस्कार। बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानु पर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के भयो, के को हल्ला खल्ला भयो,
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुनु सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

यताथि ऊ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनु यो हो रेडियो साहेनु 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: इस्लामा सुन्नुहोस् न हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
3: हो र होइन होला त्यस्तो त
4: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
5: के भएन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
9: के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
9: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
9: ए कुरा त्यस्तो थियो लगेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
10: नमस्ते कति टाइमले पाल्नु भयो
9: आज रिनाले यसको जान्न भन्यो साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
10: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
12: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
11: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
13: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
15: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
11: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
17: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
15: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
18: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
19: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ
5: वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: No! No! No!
1: Radio Simon 89.8 MHz.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

Thank you.

हरे सक्नु पर्छ।

0: सूचना संगीत र मनोरंजन को अटो साहिनी यो हो रेडियो साहिनी 99.8 MHz
1: साहिनो समय सूचक अहिले साँझको 7 बजे 7 PM

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना
2: रेडियो
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943595
3: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855060359 र 9855067359।
5: चैते धानमा नेट ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
1: खेतमा पानी जमाइराख्ने
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
1: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क N-2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: माया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-93-495।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
2: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेजी टोल, भरतपुर 3 बेलचोक।
4: सूचना सङ्गीत मनोरञ्जनको अटल साहिरो, यो हो रेडियो साहिरो 99.8 MHz।
0: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिरोबाट साझा खबर।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै हरदेशी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेको छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
2: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त पाएको छ त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै पसिङ स्टोनको साधनगर टाउनमा रहेको निरन फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै

0: फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
1: सम्पर्क नम्बर 9875082997,
2: 9855010997।
3: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी, यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
4: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र व्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने। होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पायक पुग्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो। तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई। सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने। नेपाली कांग्रेसमा आन्तरिक विवाद, धन चर्कियो, संस्थापन हितरको छुट्टै कार्यालय स्थापनासँग विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
1: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, कखनो सरकारहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ।
3: देशमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशमा कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 4,43,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 40%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएमसँग कुरा गर्दै मौसमविद सरोज पुरासैनीले भन्नुभयो।
4: अब मधेसको लागि मात्रा चाहिँ अब आज र भोलिको लागि पर्साका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ त्यही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भन्दा नि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेसको निम्ति भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँ पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा केही स्थानमा भारी वर्षाको पनि सम्भावना चाहिँ देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो क्षेत्र र अलिक बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रितद्वारा चाहिँ वर्षाहरू भइरहेको छ।
3: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशीय पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
5: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
3: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङमा भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
0: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ। साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घरबाट स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पायक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
3: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउनु भएका छन्। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास र समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेता बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेताले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देवास्तमले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण बहादुरले दुवैसम्म आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
6: उहाँहरू चाहिँ पहिला ठाउँ बसेर तपाईँ हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नुभयो। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ, बुझिराख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ, बन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो पार्टी एक हुनु जरुरी छ र कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
3: संस्थापन नेताका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मोहन सिंह, कृष्ण प्रसाद सितौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले नीति स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्य सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फगोला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्नुमा भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
1: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही सोध्यो भने त्यो चाहिँ वैधानिक सोधेर त्यो काम हुँदैन। अब रहेको कुरो उनीहरूले यो निष्ठ गरिरहेको छन्, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौँ काङ्ग्रेसमा, कखनो सरकारी हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर पार्गेनिङ गर्न खोजिरहेको छ।
3: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै उत्तर पक्षका नेताले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
0: मुगुको भी गाउँमा खडेरीको संकट, भोकमरीको जोखिम बढ्दो।
7: पानी पाइँदैन, उसले के गर्छन् बाल लाउने अब
8: केही छैन, सुकिगम छैन,
7: दुर्मुखा सामान
8: के
7: भन्दाखेरि कुनै पानी पनि छैन।
0: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्ट सँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटन कुमटो पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सक्यो। सम्पर्क 01-5421-7408-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बढ़िया नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको उपयोगमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 गन्तहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असर लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मोगुको सोर गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
9: मोगुको सोरो गाउँपालिका 3 भी गाउँका हिमाली धानको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यसो वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेत बारे सुक्खा छन्, पानीको कुनै स्रोत छैन, घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढ़ेको छ।
10: पहिला बाली गोरु गर्दा छिउ सरेन, अब यस बेला त गोरु भित्री बेला भइसक्यो होला, अब मेरो पछि अब कोदो काउनी रोप्ने बेला भयो होला, काउनी कोदो घोगा मकै त्यस्तै अन्य ढुक्क छिउ सर्दै, अब के गर्नु, अब अहिले केही मेगा नै
7: अथवा खाने पानी पाइँदैन उनले के गर्छन् बाली लाउने अब
9: भी गाउँका अधिकांश किसान आकाश पानीमै निर्भर छन्। सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती सुरु गर्न सकिँदैन। यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ। कोदो मकै चिनो कागुन जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्लु धामी बताउनुहुन्छ।
7: बाली माली भन्ने अहिले काति कात्तिकै बाली पनि भएन, जेठानी तीन बाली जेठानी भयो, दुई बाली कात्तिकै भयो, हजुर मान्छे पनि राम्रो राम्रो गरेको नि मर्नु भयो, केही छैन सुकिगन छैन त्यहाँ डेमुका सामान त्योभन्दा तिमी पानी पनि छैन, गोरु बाछा पनि मन माथि गए केही पनि मान्छे पनि त्यस्तै छ, रात पनि यही धारौँदी बहिनी, दिन पनि यही धारौँदी बहिनी छन्, पानीको अरू खानुभन्दा पानीको पनि पाउना छैन।
9: यस्तै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो। पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै एक वर्षसम्म खान पुग्थ्यो। धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे। तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ। पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन्। स्थानीय धना भूमि र कन्तरी भूमि
11: खाद्य विकल्पहरू छैन, पैसा आर्थिक व्यवस्था कमाउने ठाउँ पनि छैन, हाम्रो केही के छैन, पानी त मिल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ, त्यो मारामार गुच्छा कु मात्रै छ, केही छैन, तीन चार घण्टा बस्नु छ कि रातभरि बस्नु छ, त्यो दिनभरि बसेर कुनै न कुनैले हेरिदिएर हल्का माटो हाम्रो रात केही न केहीको रात रात दिएले हामी आधारित हुनेछ।
9: खडेरीको असर नयाँ बालीमा मात्र होइन, अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ। मुगुका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ। यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरो गाउँपालिका तीनका वडाध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ।
12: हाम्रो महुमा गङ्गरीमा पानी आउँछ, अर्को ठाउँ पानी आउँछ, त्यो खडेरी किन पर्यो पनि भन्छन्, तर्क पनि छ मान्छेको विभिन्न, तर अहिले हाम्रो सोरो बेल्टोको भी हुम्ला बेल्टोको यो गल्गा कल्खिया पहिलेबाट पनि अलिकति खडेरी पर्ने उठाउँ, किन हामीले वन जंगल पनि कम छ, माथितिर लेख पनि अलिकति चाहिँ जंगल भएको लामो पनि छैन, त्यो हिसाबले पनि खडेरी पर्छ, हो सालबाट अझै बढी भएको हो।
9: समयमै प्राप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगरी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल जालमा फसै महिला श्रमिक,
13: विशेष गरेर महिलाहरू सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउन आवश्यक छ जस्तो लाग्छ।
0: विदेश जाने महिलामाथि बढ्दो डिजिटल हिंसा, सुरक्षित रहने उपाय के होला, विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट dcci.org, फोन नम्बर 01-5224-352-5224-353।
14: क्लासिक टेकको वाइफाई सिक्स राउटर माथि घरमा शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रोम लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 लागू हुनेछन् क्लासिक चेक छोयो कि चल्यो
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क
14: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन् यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मन्जु गुरूङसँग कुराकानी गरेका छौं
17: नेपालभित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौं त्यसमा पनि अझ नेपालको राजनीतिक सीमामा छोडेर जाने जहाँ चाहिँ यसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढ़ी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनुपर्छ अनि उहाँहरूलाई चाहिँ एहसास हुन्छ रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना
14: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने देखाएर एकातिर छ डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने तलब एकदमै धेरै थोरै जान पाउने कुरा गइसकेपछिको कुरा भयो कतिपय चाहिँ अब पैसा दिएर जानु नपाएको स्थिति पनि हो ठगिएको एक त घरमा आर्थिक समस्या भएर जान खोजेको ऋणपान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले दाजुहरूले खाइदिने स्थिति पनि छ नि त त्यस्तो नहोस् भन्नका लागि पनि केही सावधानीता अपनाउनु पर्यो महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने
17: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि लागत चाहिँ उहाँले तिर्नु पर्दैन कि यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिनसम्मको समग्र उसको लागत छ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ कि तर बिचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन बिचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नुपर्ने होला ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सिक्युरिटी टिमको कुराहरू होला अहिले पछिल्लो अवस्थामा यी ब्याङ्किङको सिस्टमहरू आइरहेको छ यी ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ जहाँबाट विदेश पठाउनु छ सजिलो भएको छ तर त्यसको साथसाथै एकदम चुनौती पनि छ विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अलिक सजिलो छ आफ्नो मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने यो डिजिटल ठगीभित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगिने हो हिंसा हो के विषयमा ख्याल गर्ने त अब मैले अघि यहाँलाई जीवन गरे जस्तै जो पाए त्यही सँग साथी नगर्ने यो साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो त्यो हेर्नु पर्यो र यदि कसैले तपाईँलाई ललाइ फकाए होइन एकदमै मन जितेर म चाहिँ अन्मारी ढो मेरो बिहे भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब मान्छेहरू त्यो भन्छ नि त्यो भन्ने झट्टै विश्वास नगरिहाल्ने कसैलाई
18: गर्न सक्छौँ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ
17: अनि हाम्रो इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुन्नु पनि पाउँछौँ विशेष गरेर महिलाहरूले सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउन आवश्यक छ जस्तो लाग्छ
18: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सिको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने त्यस पश्चात चाहिँ उसँग सम्वाद पनि सम्वादको दूरी घटाउने कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने उसलाई ब्लक गरिदिने उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सक्नुहुन्छ
19: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ हामी उनीहरूलाई उजुरी दिन पर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव उत्पन्न हुन्छ नि त्यसपछि के गर्न सक्छौँ
17: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग पनि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ त्यस्तो संस्थाहरूमा गएर पहिला सो प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ साइबर ब्युरोमा पनि दिन सकिन्छ त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनुपर्छ
19: विदेशमा होला जस्तो रोजगार
17: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ हाम्रो अब कूटनीतिक नियोगहरू छ मिसनहरू हुन्छ होइन त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ
0: पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा 12 लाखभन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता दिने नपाउने भएका छन् तत्काल बजार भाव घटाउने व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन छ देशभर 32% मात्रै धान रोपाई नभेसमा सबैभन्दा कमजोर अवस्था छ किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसम विभागको भनाई छ सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्नेछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपान्तरणको लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रमा छ.
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्र अब तपाईँको मोबाइलमा सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो PM.
3: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz.
4: चैते धानमा नेक ब्लास्टको समस्या. चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ. रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने.
4: खेतमा पानी जमाइराख्ने:
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.

0: अब चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपीएस बाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक छोयो कि छोयो
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0656493495
2: होइन दिदी कतै हिँड्नुको यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
3: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
2: हे दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक्स सामान पनि सुपथ मूल्यमा पाइन्छ
3: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845009486
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0656490959 9850607359 र 9850607359
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850552454 9855420454 इमेल lok.logic2@gmail.com
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
7: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
8: आमा मलाई दुध है
7: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै
9: भरतपुर ब्याज सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
10: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
7: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
7: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण लोपाने। मोबाइल 9845-0949-86।
12: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठको एप्लिकेशन,
13: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
12: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
13: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
12: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
14: सूचना, संगीत र मनोरञ्जनको अटल साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।

में सुन रहा है, मत देख उसको। चल छोड़, मैनेजर देख रहा है।

सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।

0: deg alle stunder. Nordra, Radio Silent 89.1 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
4: आमा, एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: रेडियो साइन 89.8 मेगाहर्ज।
8: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ BBC नेपाली सेवाको समाचार।

0: युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेत्रास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेत्रास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलंकाको एउटा कारागारमा 2 दिनसम्म चलेको दंगामा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू मेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए। एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका बेन क्राउचर भन्छन्,
1: यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ।
0: उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन निकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन् र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनेभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो डीबीसी नेपाली सेवा हो।
2: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाब दिने सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानकर्षण गराएपछि सभामुखले जवाब दिने सरकारलाई निर्देशन दिएका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
3: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाब दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
2: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
4: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो। भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू तोडिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
2: त्यस्तै काँग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
4: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामु महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने उद्धारमा प्राचीन नामले ठूला गफ हाने, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
2: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैनिक सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीड़मा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सुव्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यस सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाका महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
5: अब फेरि भोलि आउनु भयो भने अझै मौका छ, तर हामीले समय दिएरै भोलि आएको नै हुन्छ भनेका छैनौ। हाम्रो पेमेन्ट सिस्टमै भोलि राति 12 बजे क्लोज हुन्छ, भोलिसम्म यस्तै हुँदै आएका छौँ भने पनि हामी प्रेजेन्ट गर्छौँ दिन्छौँ मिल्नेसम्मलाई।
2: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पाउँछन् प्रत्येक महिना।
5: यसो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडामा लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई सूचित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदैछ।
2: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
5: अब भर्खर भर्खर निस्किनु भएको छ, हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार 36 परिवार थियो, अब नगरकोटका सबै भइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बुढेको परिवार पनि सबै भइसक्नु भएको छ, 10-15 परिवार चाहिँ परिपाटीबाट पनि भइसक्नु छ भन्ने कुरा सुनेछु। यो 10-12 चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
2: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
5: त्यो कुरा पनि हामीले आज छलफल गर्यौँ, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ श्रीसारसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर हामी त्यसपछि उहाँहरूलाई सुतै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्म चाहिँ उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने लागि राख्नु भनेको छ। हामीलाई अब आफ्नो दिनै पर्छ जस्तो व्यक्तिहरूलाई यसो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेटाएर हुल्टिएर पनि राजीले गर्न खोजेको त्यो पनि होइन।
2: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
5: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको सोची इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता कार्य गर्ने शैली पनि क्षीण हुँदै जाने भएको हुनाले अब सबै धेरै समय यसो राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यही भएर हामीले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ। उहाँहरू जानुहुन्छ, जानु भएन भने कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छैन भन्नु पर्छ।
2: कतिपय परिवारले हामीसँग कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घर बेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
5: नेपालीले चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए भाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुक्क नपार्नु सकेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जोडिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दिन बस्नुलाई चाहिँ हामीले निकाली हाल्नुपर्छ भनेर भनेको छु।
2: खानाको पनि व्यवस्था हुन्छ,
5: अब खानाको चाहिँ 19 रुपियाँबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देश हुन्छ। त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै ग गरेर खायो भने पनि बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
2: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियव माथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियव र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेपास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियवतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेपास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुन पवनराज पौडेलबाट।
1: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियवसँग इन्टरसेप्टर क्षेपास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेपास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूड क्षेपास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेपास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेपास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाई छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेपास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियवका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
2: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

0: व्यवस्थ यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: Chandler Presents. Details of all our services are at bbcworldservice.com.

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: अब जोड्न एक बोट स्वायको नोट शीर्षकको शुभ समाचार।
1: बागलुङ नगरपालिकाले खाली जमीनलाई उत्पादनमा लगाउन एक बोट सयको नोट कार्यक्रम ल्याएको छ। बागलुङ नगरपालिकाको आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम बुधबार 19 नगरसभामा प्रस्तुत गर्दै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले पर्यावरणको रक्षा गर्दै बाँझो जमीनलाई हराभरा बनाउन र किसानलाई सीधै उत्पादनसँग जोड्न आगामी आर्थिक वर्षमा पर्यावरण मैत्री नव प्रवर्तन नीतिका रूपमा एक बोट सयको नोट कार्यक्रम ल्याएको बताए। यो नीति अन्तर्गत बागलुङ नगरपालिकाभित्रका बाँझा र खाली जमीनमा फलफूल, कफी, टिमुर वा बहुमूल्य जड़ीबुटीका बिरूवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रति जीवित बोट बराबर पहिलो वर्ष 100 रूपियाँ सीधै अनुदान दिने उनले बताए। यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष 100 रूपियाँ, दोस्रो वर्ष बोट जोगाउन सफल भएमा 75 रूपियाँ, तेस्रो वर्ष 50 रूपियाँ र चौथो वर्ष 25 रूपियाँ सीधै अनुदान उपलब्ध गराइने नीति नगरपालिकाको छ। कृषि वनको अवधारणामा आधारित यो कार्यक्रमले गाउँघरमा बढ़दै गएको बसाई सराई र बाँझो जमीनको चुनौती रोक्ने र किसानको श्रमको सम्मान हुने बागलुङ नगरपालिकाले विश्वास लिएको छ। यही कार्यक्रम मार्फत किसानलाई आत्मनिर्भरता र दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा डोर्याउन सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बताए। नगरपालिकाले उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधार वर्षका रूपमा आगामी वर्षको नीति कार्यक्रम ल्याएको छ।
2: भन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: पछि मेरो थापा थियो मोबाइल ब्याङ्कमा मेरो बाबादेखि मेरो छोरीसरी सबैले सरेको छ मेरो जस्तै बानी
1: तपाईँको मोबाइल ब्याङ्कमा खाता छ कि छैन त नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सत्तारूढ रासपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले 12 असारमा भरतपुरमा शपथ लिए काठमाडौँ फर्किएर कार्यभार सम्हाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उनले 17 असारमा केन्द्रीय कार्यालय घण्टीघरमा शपथ गराए तर मनोनयनमा भागभन्दा मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी असेवा पूर्ण छ जबकि महाधिवेशन स्थलमै मनोनितको टुङ्गो लगाएर सामूहिक तस्विर खिच्नेसम्मको योजना तय थियो सभापति र 900 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए उनीहरू निर्वाचित भएको घोषणा रासपा केन्द्रीय निर्वाचन आयोगले 12 असारमा चितवनमै गरेको थियो रासपाको विधान अनुसार पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा 158 150 केन्द्रीय सदस्य र 7 प्रदेश सभापति 54 केन्द्रीय सदस्य र 1 पार्टी सभापति समेत सदस्य रहनेछ पार्टी सभापतिले मनोनित गर्ने 51 केन्द्रीय सदस्यको सीट भने अझसम्म खाली रहेको छ सभापतिले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने भन्ने टुङ्गो नलाग्दा शाहपक्षले नाम दिन सकेको छैन कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान छ तर सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने व्यवस्था रहेको छ बागभन्दा नमिन्दा रासुपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
2: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्तिको स्रोतको खोजी भएको छ सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आन्देम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिनको शुरूआत प्रधानमन्त्री बालेन्द्र शाह र आफूबाट गर्न चुनौती दिनुभएको हो सरकारको 100 दिनको कार्यकाल समीक्षा

0: गर्दै आङ देम्बेले भन्नुभयो, हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो। सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु, सम्पत्ति छानबिनको शुरूआत म विपक्षी नेता भीष्मराज आङ देम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस्। पाँचथरको उल्लाबुङ स्थित तीन घरे सिलौटी र फुङसेङको पोखरीको छानबिन होस्, प्रधानमन्त्रीजीको झण्डै 200 तोला सुनको पनि छानबिन होस्। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ। सभामुख डोर प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा गम्भीर बन्न सरकारलाई रूलिङ गर्नुभएको हो। यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विशेषतालाई नचलाउन चेतावनी दिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै पहिले संविधान संशोधनका नाममा संहिता खारेज गर्न खोजेको आरोप समेत लगाउनुभयो। यसैबीच विपक्षी दल नेकपा एमाले बालेन्द्र नेतृत्वको वर्तमान सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएको छ। कंग्रेस संसदीय दलका नेता आङ देम्बेले संशोधनका नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। नेता आङ देम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो रहेको तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो रहेको बताउनुभयो। आङ देम्बेले प्रधानमन्त्री बालेन्द्र मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको टिप्पणी समेत गर्नुभएको थियो। संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन माग, आङ देम्बेको प्रश्न, झण्डै 200 तोला सुनको स्रोत के शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: संविधानक संविधान संशोधनका लागि संघीय संसदका दुवै सदनको छुट्टा छुट्टै दुई तिहाई बहुमत चाहिन्छ, तर यससँग बाजिने गरी प्रतिनिधि सभा नियमावली 2083 बनेको दावी विपक्षी दलहरूले गर्दै आएका छन्। 17 जेठ 2083 विपक्षीहरूको नाराबाजीका बीच प्रतिनिधि सभा नियमावली पारित भएको थियो। उक्त नियमावलीको उपनियम 11 संविधान संशोधनसँग सम्बन्धित विषय रहेको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद निलम्बन नहुने गरी विशेषाधिकारको प्रावधान पनि पारित रहेको छ। नियमावलीको नियम 269 नियमावली लागू हुने सम्बन्धी प्रावधान रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानसँग बाजिएको प्रतिनिधि सभा नियमावलीका प्रावधान उप अदालती व्याख्या खोज्दै आएको छ। संविधान संशोधनमा राष्ट्रिय सभाको मत सभामुखले गन्ने अधिकार, सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद पद निलम्बन नहुने प्रावधान, विधायकी प्रक्रियामा राष्ट्रिय सभाको अधिकार खुम्च्याउने प्रयास लगायतका प्रावधानमा प्रश्न उठेका छन्। प्रतिनिधि सभालाई आफ्नो सभामा भएको मत गर्ने अधिकार रहेको छ भने यसको नेतृत्व सभामुखले गर्नु हो, तर संविधान संशोधनको हकमा सभामुखले राष्ट्रिय सभामा व्यक्त भएको मत समेत गर्न पाइने भन्ने पछि यसबारे संवैधानिक रूपमा प्रश्न उठेको छ। संविधानसँग बाजियो संसद नियमावली खोजिँदै अदालती व्याख्या शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
0: एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले माग अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाएका हुन्। यसलाई प्राथमिकता क्रम निर्धारण गरेर असारभित्रै संघीय संसदमा पेश गर्ने कानून मन्त्रालयको तयारी छ। कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानूनका लागि होइनन्, सूचीमा अधिकांश पुराना ऐन संशोधनका छन्, केही नयाँ विधेयक बनाउनु पर्ने देखिएको छ। उनले भने विधायन ऐनको दफा 3 नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सृजित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानून मन्त्रालयमा पठाउनु पर्नेछ भनिएको छ। यही व्यवस्था अनुसार सूची मागिएको छ। यस्तै दफा 3-2 सम्बन्धित मन्त्रालयसँग छलफल गरी प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने र दफा 3 तेममा वार्षिक कार्यपालिका असार मशान्तभित्र संघीय संसदमा पठाउनु पर्ने उल्लेख छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: सरकारले गठन गरेको संविधान संशोधन भोजपत्र कार्यदल 2082 असार मशान्तभित्र प्रतिवेदन बुझाएन भने पनि विपक्षी सात दलले असहमति जनाएका छन्। भोजपत्रको मोडलप्रति नै असहमति जनाउँदै पुराना दलहरूले आगामी बैठकमा सहभागी नहुने लिखित जानकारी गराएका हुन्। प्रधानमन्त्री बालिन र शाह बालिनका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दललाई समेत सदस्यका रूपमा राखिएको छ। कांग्रेसले शुरूबाटै आफ्नो प्रतिनिधि पठाएको थिएन भने एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको हो। सोमबार नेपाली कम्युनिष्ट पार्टी र सपा जसपा राजनीतिक चार दलले लिखित असहमति जनाएको नेकपा नेता देव गुरूङले बताएका छन्। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहस पत्रमा सहभागी नहुने बताएको छ। त्यस्तै कांग्रेसले संविधान संशोधनबारे सरकारले धारणा सार्वजनिक नगरेको भन्दै कार्यदलमा प्रतिनिधि नपठाउने बताएको छ। कांग्रेसको उपसभापति तथा पार्टीको तर्फबाट गठित संविधान संशोधनका लागि सुझाव समितिकी संयोजक पुष्पा भूषालले भनिन्, संविधान संशोधनका लागि पार्टीका तर्फबाट हामीले सुझाव संकलन गरिरहेका छौं। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि आफै सार्वजनिक गर्नेछौ। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि सार्वजनिक गरी सरकारी कार्यदललाई सुझाव दिनुको औचित्य नरहेको उनको भनाइ थियो भने संविधान रक्षा गर्ने अंग सरकारले नै संविधानका सबै दफा र धाराको व्याख्या गर्न खोज्दा कुरा नमिलेको हुनाले छलफलमा सहभागी नहुने लिखित जानकारी गराएको देव गुरूङले बताएका छन्। सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै कांग्रेस एमाले सात दल असन्तुष्ट छन्। कार्यदलमा पनि नबस्ने उनीहरूको अडान रहेको छ। अर्को संविधान संशोधन भोज पत्र शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
0: तम्रिएन अर्थतन्त्र, तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तम्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सात क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको अर्थतन्त्र तम्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास कार्तिक मंगिर र पुषको तुलनामा तेस्रो त्रैमास माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको देखाएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धि दर 0.92% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मूलको आर्थिक वृद्धि दर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा शुल्क संकलन, व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धि दर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गत वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धि दर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखाए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाई छ।
1: नेपाली कांग्रेसभित्र विगत छ महिनादेखि जारी आन्तरिक शक्ति संघर्ष र विवाद समानान्तर गतिविधिको तहमा पुगेको छ। पार्टीको संस्थापन पक्ष र असन्तुष्ट इतर पक्ष बीच लामो समयदेखि चल्दै आएको विवादले निकास नपाएपछि कांग्रेस गम्भीर संकटमा फँसेको हो। पार्टी नेतृत्वले असन्तुष्ट पक्षका मागहरू सम्बोधन गर्न नसकेको र एकताका लागि सार्थक पहल नगरेको भन्दै संस्थापन इतर पक्षले सोमबारदेखि काठमाण्डुको महाराजगंज स्थित चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय संचालनमा ल्याएको छ। यसलाई 15 महाधिवेशनको समानान्तर तयारीका रूपमा हेरिएको छ। चुन्दबीमा स्थापना गरिएको सो कार्यालयको नाम 15 महाधिवेशन तयारी सम्पर्क कार्यालय राखिएको छ। सोमबार 14 महाधिवेशनबाट निर्वाचित तर हाल पार्टी संरचनाभन्दा बाहिर रहेका नेताहरूको सक्रियतामा कार्यालय उद्घाटनसँगै औपचारिक रूपमा बैठक समेत प्रारम्भ भएको छ।